लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार 38.91 अर्ब रूपियाँको कुल बजेट मध्ये 26.14,27,94,000 रूपियाँ खर्च भएको छ। चालूतर्फ विनियोजन गरिएको 15.43,85,35,000 रूपियाँ मध्ये 10.46,23,14,000 अर्थात 67.76% खर्च भएको छ। यस्तै पूँजीगततर्फ विनियोजित गरिएको 23.47,14,65,000 रूपियाँ मध्ये 15.67,79,64,000 रूपियाँ अर्थात 66.8% खर्च भएको छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालयले कुल 4.95,29,73,000 रूपियाँ बजेट मध्ये 3.93,15,66,000 रूपियाँ खर्च गर्दै 79.38% वित्तीय प्रगति हासिल गर्दा वन तथा वातावरण मन्त्रालयले 2.54,74,50,000 रूपियाँ मध्ये 1.81,68,40,000 रूपियाँ खर्च गर्दै 71.3% प्रगति हासिल गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले 9.92,45,00,000 रूपियाँ मध्ये 7.03,44,20,000 रूपियाँ खर्च गरी 70.88% प्रगति गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 2.68,60,00,000 रूपियाँ मध्ये 1.89,94,00,000 रूपियाँ खर्च गर्दै 70.72% बजेट कार्यान्वयन गरेको छ। स्थानीय तहका लागि विनियोजन गरिएको 3.42,37,49,000 रूपियाँ मध्ये 2.90,58,15,000 रूपियाँ खर्च भई 84.87% पुगेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटोल सड़क खण्डको दाउने पहाड़मा वर्षेनी हुने पहिरो हिलो झर्ने र घण्टौं लामो ट्राफिक जामको विकल्पका रूपमा हेरिएको धुम्कीवास त्रिवेणी सड़क खण्ड सुचारू गर्न पहल थालिएको छ। लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने यो सड़क खण्डको निर्माण कार्य अघि बढ़ाउन प्रधानमन्त्रीले चासो दिएपछि कानूनी र प्राविधिक उल्झनका कारण रोकिएको सो सड़कको वातावरणीय प्रभाव मूल्यांकन र प्रशासनिक प्रक्रियाको तीव्र गतिमा काम अघि बढ़ने आशा पलाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पनि वातावरण र जैविक विविधताको संरक्षण गर्दै विकासका कामलाई द्रुत गतिमा अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। झण्डै 18 किलोमिटर लामो यो सड़क खण्ड जोखिमपूर्ण दाउने डाँडाका प्रमुख वैकल्पिक मात्र नभई स्थानीयका लागि निकै महत्वपूर्ण मानिन्छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कानूनी अडचनका कारण यो सड़क लामो समयदेखि अवरूद्ध हुँदै आएको थियो। यो सड़क सुचारू भएमा पूर्वी नवलप्रासी विनय त्रिवेणी गाउँपालिकाको वड़ा नम्बर 6 र 7 का नागरिकहरूको बाध्यता सधैँका लागि अन्त्य हुने अपेक्षा गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि देशभर पानी पर्ने जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारे भारी वर्षाको सम्भावना छ। शुक्रबार लुम्बिनी प्रदेशको तराई सहित देशका पहाड़ी र एक दुई ठाउँमा ठूलो वर्षा भएको छ। राति मधेस प्रदेशका साथै कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका केही ठाउँमा साथै कर्णाली प्रदेशका पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै गरी कोशी बागमती यस्तै गण्डकी प्रदेशका पहाड़का थोरै ठाउँमा मधेसहित कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा तराई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे आरी घोप्टे वर्षाको सम्भावना रहेको बताइएको छ। यसैबीच केही साता देखेको खडेरीपछि रूपन्देहीमा लगातार वर्षा भएपछि किसानलाई धान रोपाई गर्न अहिले सहज भएको छ। पर्याप्त पानी परेसँगै जिल्लाका अधिकांश खेतमा रोपाई तीव्र गतिमा अगाडि बढ़िरहेको छ। यसैकि पानीको अभावका कारण रोपाई रोकिएका वा ढिला भएका क्षेत्रमा किसान अहिले खेतमा व्यस्त छन्। वर्षाले सिंचाईको समस्या कम गरेपछि रोपाईले गति लिएको किसानहरू बताउँछन्। कृषि प्राविधिकहरूले समयमै रोपाई सम्पन्न गरी सन्तुलित मल प्रयोग गर्न खेतमा पानीको उचित व्यवस्थापन गर्न र रोग किराको नियमित निगरानी गर्न किसानलाई सुझाव दिएका छन्। यस वर्षको नियमित वर्षाले धान उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको छ। कृषकहरूले पनि समयमै रोपाई सकिँदा राम्रो उत्पादन लिन सकिने विश्वासका साथ खेतबारीमा जुटेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ। साउन भदौ र असोज
तीन महीनासम्म डेंगी सचेतना अभियान संचालन गरिने इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ़ने सम्भावना भएकाले तीन महीनासम्मका लागि सचेतना अभियान संचालन गरी आम नागरिकलाई सचेत बनाइने बताउनुभयो। साउनदेखि वर्षा बाढ़ी हुने भएकाले पानी जम्मा हुने र त्यही ठाउँमा डेंगी सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यसबारे जानकारी दिन अभियान संचालन गर्ने डाक्टर दाहालको भनाइ छ। नागार्जुन डेभलपमेन्ट कमिटिको आयोजनामा बिहिबार तिलोत्तमा छ आनन्दवन टोलमा एचआईभी स्क्रीनिङ परीक्षण सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको समन्वय र आनन्दवन स्वास्थ्य संस्थाको सहयोग र कमिटिका यमुना शर्मा बन्जारीको सहजीकरणमा गरिएका 54 जना स्थानीयको एचआईभी स्क्रीनिङ परीक्षण गरिएको छ। समुदायमा स्वास्थ्य प्रतिको सचेतना, नियमित स्वास्थ्य परीक्षणको महत्व र सुरक्षित एवं स्वस्थ समाज नियमिततर्फ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले संचालन गरिएको एचआईभी स्क्रीनिङ परीक्षणमा सबै सहभागीहरूको परीक्षण रिपोर्ट सामान्य नेगेटिभ आएको बन्जारेले जानकारी दिनुभयो। उहाँले कमिटिले निरन्तर रूपमा सचेतना सम्बन्धी कार्यक्रमहरू संचालन गर्दै आएको र आफ्ना लक्ष्यमा प्रतिबद्ध भई आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँच बोझो छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको क्षेत्राधिकार र संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै मुद्दालाई व्याख्याका लागि पूर्ण इजलासमा पठाउने निर्णय समेत गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले सो आदेश दिएको हो। निवेदकका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतले बहस गर्दै आयोगको गठन संविधान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विपरीत रहेको दावी गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट लिखित जवाब पेश गर्दै नायब महान्यायाधिवक्ता संजीव राज रेग्मी लगायतले आयोगले मुद्दा दायर नगर्ने र केवल छानबिन गरी सिफारिश मात्र गर्ने भएकाले यसले अख्तियारको क्षेत्राधिकार संकुचित नगरेको तर्क गर्नुभएको थियो। तर सर्वोच्च अदालतले रिटमा गम्भीर संवैधानिक एवं कानूनी प्रश्नसहित निहित रहेको ठहर गरेको छ। सर्वोच्च अदालतले अख्तियारको संवैधानिक क्षेत्राधिकार कायम रहँदा रहँदै छुट्टै आयोग गठन गर्नु कतिसम्म कानूनसम्मत छ भनेर प्रश्न उठाएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीशलाई आयोगका अध्यक्ष नियुक्त गर्न संविधानको धारा 132 अनुकूल छ कि छैन भन्ने प्रश्न समेत गरेको छ। नागरिकको सम्पत्ति विवरण गोप्य राख्न पाउने वैकल्पिक गोपनीयताको हक धारा 24 योबाट उल्लंघन हुन्छ कि हुँदैन भनेर प्रश्न उठाइएको छ। अब फिफा विश्वकप फुटबलको पालो, स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 पराजित गर्दै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गर्न सफल भयो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेसिनोले गोल गर्दै स्पेनको सेमी फाइनल यात्रा तय गर्नुभयो। 88 मिनटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए। त्यसअघि यसअघिको खेल 37 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए, तर त्यसको 11 मिनटपछि चार्ल्स डे कर्टेजले हेड मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको थियो। खेलमा स्पेन अधिकांश समय बल पोजिशनमा रह्यो। स्पेनले 16 शट प्रहार गर्दा बेल्जियमले मात्रै 5 शट प्रहार गर्यो। सन् 2010 को विश्व विजेता स्पेन 2014 को टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलको स्थान पक्का गरेको छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश। प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा सरकारको गणेश नेपाली घटनाबारे ध्यानाकर्षण, मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग। गणेश नेपाली घटनाको जाँचबुझ गर्न डीआईजीको नेतृत्वमा छानबिन आयोग गठन, गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने।
लुम्बिनी प्रदेशको बजेट खर्च 67% स्वास्थ्यतर्फ 79.38% वित्तीय प्रगति दुम्कीवास त्रिवेणी सरखण्ड सुचारू गर्न पहल सुरू आज र भोलि पनि देशभर पानी पर्ने मौसमविदहरूको भनाई रूपन्देहीमा निरन्तरको वर्षाले अहिले रोपाईमा सहजता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डेंगी सचेतना अभियान सञ्चालन गर्ने तिलोत्तमा छ आनन्दवनमा एचआईभी स्क्रीनिङ परीक्षण सम्पन्न सबैको रिपोर्ट नेगेटिभ र 16 वर्षपछि बेल्जियमलाई पाखा लगाउँदै स्पेन फिफा वर्ल्ड कप 2026को सेमिफाइनलमा प्रवेश गर्न सफल रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो सूचना सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 27 गते शनिबार, जुलाई 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको एकादशी तिथि, विश्व जनसंख्या दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
1: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
0: निरन्तर फैलिँदै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँचथरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
1: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो। इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन।
0: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरको सबैभन्दा शुरूमा कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचली भएको प्रसंग।
1: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन्। बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन कीर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी डुंगासहित पुगेर उद्धार कार्य गरिरहेका छन्। होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब 1.5 घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ। सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई यसो होल्डिङ सेन्टरमा राख्दै आएको थियो। तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन्। उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ। यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। दिउँसो हिमाली क्षेत्रका केही स्थान, पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेश तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका वासिन्दालाई सतर्क रहन, नदी नाला आसपास उच्च सावधानी अप्नाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी, पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाई छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो।
3: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौ धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
0: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
3: सक्छ? पसिना हामीले जस्तै थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
0: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
0: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाण्ड उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र बने भनेको विज्ञहरूको भनाई छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाण्ड उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3,00,000 केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कडाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशुपक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आपको बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचतर्मा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिलिम नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिनी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुरस्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले कार्य व्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै मुहावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपीट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि मुहावै 4 31-वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपीट गरेका हुन्। सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपीट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपीट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भील बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। वर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिउडाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरो दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुँदैछ। र इंग्ल्याण्डले भारतमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विश्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाड़मा आप खेतीको नयाँ उदाहरण सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब पहाड़मा आँप खेतीको प्रसंग। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ। तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
10: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड़ हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौं, तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो ठूलो आँप बगैंचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती सुरु गर्नुभयो?
1: 52 सालमा ससुरा बुवाले लगाउन थाल्छ कृषिमा, त्यो उतातिर ठूला बुटा लगाउन थाल्छ, अब हुने रहेछ भन्ने भयो। त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो। अब यिनी कलमे बुटा त 2 वर्षमा फलिहाल्छन्, फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले, रुचाए। अब त्यो गरिसकेपछि अब पैसा भन्यो चाहिँ अब पैसा आउने रहेछ भन्ने सोच भयो, सबैले लगायौं।
10: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैंचाबाट आमदानी हुँदो रहेछ। अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको आँप?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन। पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो, अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ, कुहिएर सरेर फाल्ने गर्थ्यौँ। हाम्रो कट्ने भनेको यही नल आरबिस्कोर रुकुम आरबिस्कोरको हारी बजारमा हो हाम्रो सुरुमा आँप कटेको। लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन, यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टि बनाउन सकेका छैनौँ। आज बोल्छन् यातायात भइगयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ, केही दिनमा आएर लिन्छु भन्नु भएको छ। सुर्खेत दाङ सल्यानसम्म जान्छ क्या हाम्रो आँप।
10: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेका छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले, अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या, यस्तो आँपको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन। अब पोहोर साल मात्र यहाँ घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गर्यौँ, चोरी डकैती हुन लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए, अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ, अब पूर्ण भएको छैन। त्यति मात्रै हो उहाँ अरू सहुलियत दिएको पनि नै आफ्नै मिहिनेत कसैले गरेको छैन।
10: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ, आँपको बुटा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ, यसले कतिको सजिलो बनाएको छ तपाईँहरू?
1: हामीलाई दोहोरो फाइदा भएको छ, खोर्सानीबाट पनि पैसा भक्का। अब हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ, दिनमा 20-30 किलो लगेर धारीतिर ढेब्री फाल्छौँ, तरकारी पसलमा फाल्छौँ, मुनि बदम लगाइरहेको छौँ। अब माथि आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो, मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि, अनि लरेबाली तरकारीहरू लगाएका छौँ, तरकारी त्यसमा मुनि भाइ फेरि काउली बन्दाहरू पनि लगाउँछौँ, अहिले त तरबुजाहरू पनि लगाएँ। 3 साल भयो हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको, तरबुजामा एकदम राम्रो फलिरहेको थियो, अहिलेसम्म पनि फल्दैछ तरबुजा।
10: बगैँचा भित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरिन, अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने भयो, तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको। बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ।
0: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना। हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
0: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
2: निरन्तर बढ़दै बढ़ फ्लू। 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँचथरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
0: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। ईरान, अमेरिका र ईरान बीच फेरि सैन्य तनाव बढ़्दो।
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंल्याण्डको खेल हुने। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छब्बा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीं कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलुटुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्या रे? त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सोधी हेर्छु है त।
2: हवस्त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न

0: आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज अनलाइनमा www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावहरूसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। मलेसियामा केही दिन अघि सम्पन्न 25औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा नेपालले एक स्वर्णसहित चार रजत र चार कांस्य सहित कुल 9 पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाली टोलीको यस उपलब्धिमा रूपन्देहीका तिलोत्तमा लगायतका क्षेत्रका खेलाड़ीहरूले पनि महत्वपूर्ण योगदान दिए। तिलोत्तमाका तीनजना खेलाड़ीले रजत पदक जित्न सफल भएका छन् भने यस्तै ओम सतिया लगायतका विभिन्न क्षेत्रबाट जुन खेलाड़ीहरू गएका थिए उनीहरूले एउटा उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन्। तिलोत्तमामा कराँतेलाई यसै पनि अहिले पछिल्लो समय हबका रूपमा हेर्ने गरिएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराँते खेलको विकास खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय नेपाल सितोरियो कराँते संघ तिलोत्तमा शाखाले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी समेत गरिरहेको हामीलाई जानकारी प्राप्त भएको छ। यिनै महत्वपूर्ण विषयवस्तुमा आधारित रहेर आज हामीले कुराकानी गर्ने प्रयास गर्दैछौ। हामीसँग हुनुहुन्छ नेपाल सितोरियो कराते संघ तिलोत्तमा डोजोका अध्यक्ष सन्तु दंगोरिया थारू। उहाँसँग हामीले खास गरी मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालको उपलब्धि, तिलोत्तमाका खेलाड़ीको प्रदर्शन, संघका गतिविधि, आगामी योजना र तिलोत्तमामा आयोजना गर्न लागि अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका विषयमा विस्तृत र वृहत कुराकानी गर्ने प्रयास गर्दैछौ। यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: धन्यवाद प्रकाश सर, र मलाई आज यसरी आफ्नो खेलकुदको बारेमा धारणा राख्न दिनुभएकोमा रेडियो लुम्बिनी परिवारका सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: यो तिलोत्तमाका खेलाड़ीहरूले सँगै या भनौं रूपन्देहीका खेलाड़ीहरूले जुन उत्कृष्ट प्रदर्शन गरेर मलेसियामा नेपालको नाम राख्न सफल भएका छन्, यो उपलब्धिलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: यो उपलब्धिलाई एकदमै म राम्रो मान्दछु, किनकि विदेशी भूमिमा गएर मलेसियामा गएर नेपालको झण्डा फहराउन सफल भएका छन् र आफ्नो जुन सिकेका प्रतिभा छ उक्त प्रतिभालाई उहाँहरूले 18 देशको सामु आफ्नो प्रतिभाहरू प्रस्तुत गरेका छन्, जसमध्ये एउटा गोल्ड, 4 सिल्भर, 4 ब्रोन्ज गरेर 9 मेडल ल्याउन सफल भएका छन्। उक्त प्रतियोगितामा एकदमै राम्रो गरेको छन् र एकदमै मलाई खुसी पनि छ, आफूले सिकाएका विद्यार्थीहरू एकदमै राम्रो उत्कृष्ट प्रस्तुत गरेका छन्। मलाई चाहिँ एकदमै खुसी छ सर।
1: अब जस्तो 18 देशसँग नेपालले भिडन्त गर्नु पाउनु त्यो गौरवको कुरा हो पक्कै पनि, त्यो अवस्था कसरी जुर्यो, त्यो समय कसले जुरायो?
2: एकदमै सही प्रश्न गर्नुभयो सरले। यो खास गरी एकदमै हामीसँगै खेलेका साथी हुनुहुन्थ्यो होम बहादुर गुरुङ, हुन त उहाँ फरक धारका कराँतेका हुन् तर डब्ल्युकेएफकै हुन्, वर्ल्ड कराँते फेडरेसनकै कराँते अन्तर्गत जापान गुजुरियो केन्वाकाई कराँतेको चाहिँ उहाँ हुनुहुन्छ। उहाँसँग राम्रो दोस्ती, राम्रो चाहिँ साथीभाइको नाताले उहाँ देश विदेश गइराख्ने अनि उहाँसँग चिन्जान भयो, उहाँसँग परिचय भयो। यहाँ आइसकेपछि लै मलाई फेरि स्पेसली गुरु भन्नुहुन्न, उहाँले दाजु भन्नुहुन्छ। अनि दाजु यस्तो छ, मैले जो कुरा राखेको थिएँ कि चाहिँ कि यदि कुनै अन्तर्राष्ट्रिय लेभलमा त्यस्तो खालको तपाईँ गइराख्नुहुन्छ, खेलाडी लिएर गइराख्नुहुन्छ, लगभग 25-26 देश उहाँ घुमिसक्नु भएको छ, तसर्थ उहाँसँग समन्वय गरिसकेपछि ल मलेसियामा चाहिँ 25औं अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता छ, उक्त प्रतियोगितामा तपाईँको खेलाडीहरूलाई लान चाहनुहुन्छ भने भन्नुहोला भनेर भन्दै हुनुहुन्थ्यो। त्यसै गरी चाहिँ मैले यहाँ खेलाडीहरूलाई अभिभावकहरूसँग चाहिँ सहकार्य गरेँ, त्यसपछि गएर हामी जाने योजना र हाम्रो जाने वातावरण चाहिँ उहाँले जो मिलाइदिनु भयो।
1: अब जस्तो तिलोत्तमाबाट अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन हुनुमा नेपाल सितोरियो कराते संघ तिलोत्तमा शाखाको चाहिँ भूमिका कस्तो देखिया छ?
2: एकदमै राम्रो देखिएको छ। देश विदेशमा गएर पदक ल्याउने, जस्तै योभन्दा पहिला हामी गत दुई सालदेखि इन्डियामा विशाखापट्टनममा राम्रो प्रस्तुति गरेर नेपाललाई सेकेन्ड बनाइएको थियो, पहिलोमा पनि सेकेन्ड, दोस्रोमा पनि सेकेन्ड बनाइएको थियो र अहिले मलेसियामा आएर पनि राम्रो 9 पदक ल्याउनुमा एकदमै राम्रो भूमिका खेलेका छन् खेलाडीहरूले र मेहनत गरेका छन् र अभिभावकजीहरूले मेहनत गरेका छन्। तसर्थ तिलोत्तमा शाखालाई मैले एक अझै पनि देश विदेशमा गएर नेपालको नाम राख्नेछ, राम्रो गर्नेछ भन्ने रूपमा लिएको छु।
1: अब तिलोत्तमाका तीनजना खेलाडीले चाहिँ रजत पदक जित्यो भन्नुहुन्छ? दुईजना खेलाडीले रजत पदक जिते
2: भन्नुभयो।
1: उनीहरूको बारेमा चाहिँ के भन्नुहुन्छ, कस्ता खेलाडी
2: हुनुहुन्छ? एकदमै अनिस र प्रज्वल भनेको हाम्रो अनिस कुमेटेमा एकदमै राम्रो खेलाडी, ऊ चाहिँ राष्ट्रपति कपबाट प्रदेशसम्म पुगेको खेलाडी हो। त्यसै गरेर प्रज्वल थापा भाइ, ऊ पनि अहिले काँता र कुमैते भन्ने दुईटा विधा हुन्छ, त्यसमध्ये काँता र कुमैतेमा चाहिँ दुइटैमा एकदमै राम्रो गरेको छ भाइले। ऊ पनि अहिले राष्ट्रपति कपमा चाहिँ 7 राष्ट्रकपति तिलोत्तमा जुन गराएको छ त्यसबाट चाहिँ गोल्ड मेडल गरी जिल्ला समेत पुगेको भाइ हो। मेहनत गर्दैछन्, मेहनतले जति मेहनत गर्छन् त्यति मेहनतले रङ देखाउँदै गएको छ। आगामी दिनमा अझै राम्रो गर्नेछन् भन्ने आशा लिएको छु।
1: अब यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा खेलाडीहरूलाई चाहिँ कस्तो प्रशिक्षण आवश्यक पर्छ? उनीहरूलाई खानपानका कुराहरू आउन सक्छन्, उनीहरू चाहिँ अब आन्तरिक रूपमा चाहिँ अब मानसिक रूपमा पनि तयारी हुनु पर्यो। कस्तो खालको चाहिँ प्रशिक्षण दिनुपर्छ, कस्तो खालको खानपान उनीहरूलाई आवश्यक पर्छ, कस्तो खालको प्रशिक्षणमा उनीहरूलाई चाहिँ भिजाउनु पर्छ, के भन्नुहुन्छ?
2: एकदमै महत्वपूर्ण प्रश्न सर। सबभन्दा पहिले त खानपान हो, सबभन्दा पहिले त खानपान हो, डाइटिङको व्यवस्था हुनुपर्छ। त्यो चाहिँ तपाईँको साधारण खानाले मात्रै हुँदैन, उनीहरूको टाइम टेबल अनुसार, उनीहरूको ट्रेनिङको अनुसार उनीहरूको जति चाहिँ क्यालोरी चाहिनुपर्ने हो त्यति क्यालोरी उनीहरूलाई चाहिन्छ। उक्त खानपानको लागि मैले चाहिँ स्पेसली च्याम्पियनसिपको दौरान म उनीहरूलाई एउटा चार बनाइदिन्छु, यति यति बजेदेखि यसो यसो गरेर सबै लगभग उहाँहरूको खानपिनको सबै मैले व्यवस्थाको बनाउँछु र त्यही अनुसार उनीहरूको निर्देशन गर्छु अनि त्यही अनुसारले उनीहरूले आफ्नो खानामा डाइटिङमा व्यवस्था गरेको हुन्छन्। त्यसै गरी खेलकुदमा चाहिँ आफूलाई अग्रपन्थीमा उभ्याउनको निमित्त कडा मेहनत कडा परिश्रम चाहिन्छ। त्यसको लागि म आफूले जानेको सिकेकोले मात्र पुग्दैन सर, त्यसको लागि चाहिँ हाम्रा वरिष्ठ कोचहरूको पनि महत्वपूर्ण योगदान रहन्छ। उक्त उहाँहरूसँग सहकार्य गरी उहाँहरूसँग तालिम लिई मैले चाहिँ आफूले सकेकोसम्म ट्रेनिङ गराइराखेको छु। आगामी दिनमा चाहिँ यो 83 आर्थिक वर्षमा मैले पक्कै पनि योजना बनाएको छु, नेपालको राष्ट्रिय कोच काताका आदरणीय हाम्रो गुरु हुनुहुन्छ कुशल गुरुलाई उहाँले बोलाउने योजना गरेको छु। त्यसै गरेर कातामा एकदमै अहिले जल्दो बल्दो सानुमाया थिङ हुनुहुन्छ, उहाँलाई बोलाएर तिलोत्तमाका खेलाडीहरूलाई अझै सबल र सक्षम बनाउने एउटा योजना बनाउँदैछु। यसै गरी यहाँका तिलोत्तमाका सम्पूर्ण अभिभावकज्यूहरूले साथ दिनुहुन्छ, प्रकाश सर जस्ता आदरणीय मित्रहरूले पत्रकारज्यूहरूले हामीलाई साथ दिनुहुन्छ पक्कै पनि, र त्यसै गरी तिलोत्तमा नगरपालिकाले साथ दिनुहुन्छ भने हामी यो कार्यक्रम पक्कै पनि सफल पार्नेछौँ र आगामी दिनमा अझै धेरै मेडलको साथमा अगाडि बढ्नेछौँ।
1: मलेसियामा सम्पन्न भएको 25 अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको जित भएको छ भनौ, एउटा स्वर्ण, 4 रजत र 4 काँस्य सहित नेपालले कुल 9 पदक जित्न सफल भएको छ। नेपाली टोलीको यो उपलब्धिमा रूपन्देहीको तिलोत्तमाका खेलाड़ीहरूले महत्वपूर्ण योगदान गरे, तिलोत्तमाका अनिश थापा र प्रज्वल थापा सहितका खेलाड़ीहरू सो प्रतियोगितामा जुन सहभागी भए रजत पदक जित्दै अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। यो सफलताले नेपाली कराँतेको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ मजबूत बनाएको छ भने तिलोत्तमालाई पनि कराँतेको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराँते खेलको विकास, खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय रहनुभएका नेपाल सितोरियो कराते संघ तिलोत्तमा शाखाका अध्यक्ष सेन्साई सन्तु दङ्गोरिया थारू हामीसँग हुनुहुन्छ। फेरि पनि यहाँलाई मैले कुराकानीमा स्वागत गर्न चाहे। तपाईँसँग आज खास गरी नेपाल सेतुरियो कराते संघ तिलोत्तमाका काम कारवाही र नेपालमा कराँतेको भविष्य लगायतका विषयलाई हामीले कुराकानीको प्रसंग बनाइरहेका छौं। धेरै खेलाड़ीहरू चाहिँ अब खेल्न चाहँदा चाहँदै अब मनमा इच्छा हुँदा हुँदै पनि विदेशिनु परेको छ। लामो लगानी, धेरै लगानी, तर अन्तमा गएर आर्थिक अभावका बीचमा चाहिँ पैसो कमाउनका लागि विदेशिनु पर्ने यो अवस्था सिर्जना छ नेपालमा। र रूपन्देहीमा त्यो अवस्था कस्तो छ? खास गरी तिलोत्तमाको कुरा गरौं न, तिलोत्तमामा खेलाड़ी पलायनको अवस्था कस्तो छ?
2: एकदमै समय सन्दर्भिक अनुसारको चाहिँ प्रश्न गर्नुभएको छ। एकदमै यो कस्तो छ भने खेलाड़ी भइसकेपछि पहिला खेलाड़ी भइन्छ, खेलाड़ी भइसकेपछि काम गर्दै जाँदा काम गर्दै जाँदा खेल्दै जाँदा जित्दै जाँदा खेल्दै जाँदा जित्दै जाँदा आत्तिनु हुँदैन। मेन कुरा भन्छन् नि आत्तिनु र मातिनु हुँदैन। तसर्थ धेरै मेडल जिते भने त धेरै घमण्डी पनि हुनु भएन, मेडल हानेन र चाहिँ मेरो सफलताको शिखर पुग्न सकेन भने निराशता पनि हुनु हुँदैन। तसर्थ सबभन्दा पहिले त म खेलाड़ीहरूलाई जो कराते मात्र नभइकन जुनसुकै खेलमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई मैले के भन्न चाहन्छु भने आत्तिनु हुँदैन। खेल्दै जाँदा खेल्दै जाँदाखेरि प्रगति हुन्छ। जस्तै म आफैलाई स्वयं इक्जाम्पल लिउँ, म क्लास पाँचबाट कक्षा पाँचमा पढ्दादेखि म चाहिँ कराटे सिक्न सुरु गरेको। खेल्दा खेल्दा खेल्दा खेल्दा खेल्दा म 2061 सालमा मैले ऊ गरेँ, एससी दिँदाखेरि म कलेज पढ्न गएँ। त्यसपछि गएर मैले यो सिकाउने वातावरण पाएँ जसमा मेरो चाहिँ शुल्क भनेको जम्मा महिनाको 50 रुपियाँ थियो। 50 रुपियाँ 2060 सालमा 50 रुपियाँ थियो भने अहिले मैले महिनाको 1000 लिन्छु। भनेपछि यसरी गर्दा गर्दा गर्दा मेहनतको रङ हुन्छ, गर्दा गर्दा सब मान्छेले चिन्छ। यसरी गरेर भने पक्कै हामी राम्रो गर्न सक्छौँ। र यो खेलाडीहरूको पलायन त के हो भने मेन कुरा आत्तिने, मेन कुरा हो आत्तिने। तर शिक्षा र खेलकुद दुईटा पाटो भयो भने मैले लाग्दैन कि विदेश जानुपर्छ भन्ने। महिनाको 40-50 हजार रुपियाँमा हामीले यहीँ मजाले कमाउन सकिन्छ। म आफै इभन तिनवटा स्कुलमा छु, एउटा स्कुलले 15 हजार दिन्छ भने म 15-45 हजार रुपियाँ म यहीँ कमाउँछु आफ्नो परिवारसँग बसेर। तसर्थ म धेरै कमाउँछु, 2-4 लाख कमाउँछु भने यो सम्भवै छैन नेपालमा, यो सधैँ छैन सर। त्यसको लागि के छ भने यहीँ बसेर जतिमा चाहिँ चित्त बुझाउन सक्नुपर्छ, मलाई खाना लाउन मेरो परिवारसँग बस्न पुगोस् भन्ने जुन जो सोच छ, जो जसको चाहना छ, त्यो चाहिँ यहाँ गर्न सक्छ। नत्र भने म महिनाको लाखै रुपियाँ कमाउँछु भने नेपालमा कि चाहिँ एकदमै ठुलै उच्च अहोदामा हुनुपर्छ, तपाईँको चाहिँ हाकिमै हुनुपर्छ, त्यस्तो खालकोमा चाहिँ पुग्यो भने 80-90 हजार रुपियाँ तलब हुन्छ। होइन भने त हामी सामान्य एउटा प्राइभेट पढाउने टिचरको चाहिँ तलब त्यही चाहिँ 40-45 हजार हुन्छ। यसरी गरेर शिक्षा र खेलकुदलाई सँगसँगै लिएर गयो भने हामी विदेश हिँड्नु पर्ने चाहिँ बाध्यता हुँदैन। तसर्थ मैले सम्पूर्ण यहाँको तिलोत्तमाको खेलाडीहरूलाई के भन्न चाहन्छु भने शिक्षित हुनुहोस्, पढ्नुहोस्, अगाडि बढ्नुहोस्, कमसे कम ग्रेजुएट हुनुहोस् र त्यसपछि गएर खेलकुदलाई चाहिँ आफ्नो म कराते विधाको भएको नाताले म कराते विधाको लागि जोड्छु। सबै खेलाडीहरू कमसे कम मेहनत गर,
1: हजुर
2: मेहनत गर, मेहनत गरेपछि परिश्रमको फल चाहिँ आउँछ।
1: अब जस्तो खेलाड़ी पलायनको कुराकानी गर्यौं हामीले, अब जस्तो तिलोत्तमामा कराते प्रति अब स्कूले बालबालिका युवाहरूको चाहिँ आकर्षण कस्तो छ?
2: एकदमै अहिले पहिलाको तुलनामा हाम्रो जुन समय थियो त्यतिको तुलनामा अहिलेको एकदमै राम्रो रिस्पोन्स छ, किनकि अहिलेका चाहिँ अभिभावकहरू चाहिँ जागरूक हुनुहुन्छ। मेरो बच्चा चाहिँ स्वस्थ हुनुपर्छ, धेरै जस्तो अभिभावकको चाहिँ गुनासो के आउँछ, मेरो बच्चा चाहिँ मोबाइलमा झुन्ड्यो, खेल्यो अनि टिभीमा झुन्ड्यो, म हाम्रो बच्चाहरूलाई चाहिँ स्वस्थ हुनुपर्छ भन्ने हिसाबले चाहिँ धेरैजना विद्यार्थीहरू धेरैजना अभिभावकहरूले चाहिँ मसँग त्यो गुनासो गर्नुहुन्छ र मसँग ल्याउनुहुन्छ ल मेरो। अनि त्यसै गरेर खेल भनेको अनुशासनसँग चाहिँ जोडिन्छ,
1: हजुर
2: उक्त अनुशासनमा चाहिँ मेरो बच्चाहरूलाई चाहिँ ल्याउनु पर्यो भन्ने कुरा सुन्दैन भनेर चाहिँ आउनुहुन्छ। अनि मलाई आफ्नो बच्चाहरूले उहाँले चाहिँ कमसेकम 5 साल जति चाहिँ दिनुहुन्छ, अनि त्यसपछि ल तपाईँको चाहिँ छोराछोरीलाई चाहिँ मैले जिम्मा दिनुभएको थियो, यसलाई हेर्नुहोस् आज मैले तपाईँको बच्चाहरूलाई छोराछोरीलाई अनुशासित र अन्तर्राष्ट्रिय मेडलिस्ट बनाएर तपाईँले दिएको छु भनेर म यसरी उहाँसँग चाहिँ कुराकानी गर्छु। एकदमै सक्रिय भूमिका राम्रो चाहिँ एकदम अहिले जुन समय सन्दर्भ अनुसार तिलोत्तमाका अभिभावकज्यूहरू एकदमै पोजिटिभ हुनुहुन्छ, सकारात्मक हुनुहुन्छ र आइपरेको बेलामा एकदमै सहयोग पनि गर्नुहुन्छ।
1: अब जस्तो तिलोत्तमामा यसअघि पनि यहाँले चाहिँ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता कराते प्रतियोगिता आयोजना गरिसक्नु भएको छ, अब फेरि प्रतियोगिता आयोजना गर्ने भनेर चाहिँ यो चर्चा चलिरहेको अवस्था छ। यो प्रतियोगिता चाहिँ कहिले आयोजना हुन्छ, कति देशहरूलाई चाहिँ यहाँहरूले सहभागी गराउँदै हुनुहुन्छ, अब त्यसका लागि रकमको जोहो चाहिँ कसरी गर्नुहुन्छ?
2: एकदमै यो चाहिँ गहकिलोको प्रश्न छ। अब गत साल दुई साल पहिला चाहिँ मैले दुई सालमा गर्ने योजना मेरो हो यो प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता राखेको थिएँ। अब फेरि दोस्रो अन्तर्राष्ट्रिय लुम्बिनी अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता राख्ने मनाइसा राखेको छु, साथीभाइहरूसँग सल्लाह गरेको छु। यसमा मैले चाहिँ हाम्रा साथीहरूसँग मिलेर हामी कमसे कम सातदेखि आठसम्म चाहिँ देशहरूको लगभग 500 देखि 1000 खेलाडीहरू चाहिँ तिलोत्तमा नगरपालिकामा चाहिँ उभ्याउने हाम्रो लक्ष्य रहेको छ। यसको लागि अझै हामी बस्न छ नेपाल कराटे महासंघका आदरणीय गुरुहरूसँग, त्यसै गरेर तपाईँ हाम्रा पत्रकार मित्रजीवहरूसँग, त्यसै गरेर होटल व्यवसायहरूसँग सबैसँग साथमा साथ काँधमा काँध मिलाएर कसरी जाने, कुन तरिकाले जाने भन्ने वृहत छलफल गर्नेछौ। त्यसरी गरेर चाहिँ हामी योजना बनाएर असोज महिनामा हामी यो गेम गर्ने लक्ष्य लिएको छौ।
1: त्यसको लागि तयारी पनि आजैबाट सुरु गरिसक्नु भएको छ?
2: एकदम त्यसको लागि चाहिँ तयारी गरिराखेको छौँ। हिजै म होटल मदानीमा गएको छु।
1: हजुर
2: ल सर, तपाईँ होटल व्यवसाय हुनुहुन्छ, उहाँसँग राम्रो चिन्जन छ, किनकि प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चाहिँ उहाँले राम्रै हामीले सहयोग गर्नुभएको थियो। त्यसर्थ चाहिँ ल होटलको जिम्मा तपाईँलाई हामी दिनेछौँ, र चाहिँ सस्तो सुपथ र राम्रो जुन कि चाहिँ इन्डियाको खेलाडी मात्रै नभइकन हाम्रो त मलेसियाको आउँछन्, थाइल्यान्डको आउँछन्, इन्डोनेसियाको आउँछन्, उहाँहरूको सेवा सुविधामा कुनै पनि कमी नहोस् भन्ने हिसाबले हिजो लगभग हाम्रो आधा घण्टा एक घण्टा जति छलफल भएको छ। त्यसै गरेर अझै पनि यहाँका उत्कृष्ट होटेलहरूमा चाहिँ गएर उहाँहरूसँग चाहिँ छलफल गर्ने योजना रहेको
1: खेलाडी व्यवस्थापन सल्लाह गर्ने, उनीहरूलाई चाहिँ कन्भिन्स गर्ने, उनीहरूसँग चाहिँ सजिलो ढंगले खेलाडीहरूलाई राखिदिने
2: किनकि खेलाडी
1: गर्ने व्यापार होस्
2: हो,
1: खेलाडीहरू पनि राम्रोसँग बस्न पाउन् र एउटा करातेको माहौल चाहिँ बनोस्
2: हो। किनकि तपाईँको हेर्नुहोस् किनकि 4-5 सय रुपियाँ 4-5 सय 1000 जना खेलाडी आउँदाखेरि कमसे कम यहाँ हाम्रो एउटा होटलमा 40 जना हुन्छ भने त हेर्नुहोस् त कमसे कम 12-13 वटा होटल चाहिन्छ। 12-13 वटा होटल कमसे कम 3-4 दिनसम्म चाहिँ उहाँहरूको कन्टिन्यू चल्ने भयो। त्यसले गर्दाखेरि उहाँहरूको के भयो भने व्यवसाय पनि भयो, तिलोत्तमा नगरपालिकामा पर्यटन पनि आए अनि आर्थिक कारोबार पनि भए। त्यसै गरेर हाम्रा यहाँका तिलोत्तमा नगरपालिका मात्रै नभइकन यस आसपासका सम्पूर्ण जिल्लाहरूको खेलाडीहरूले पनि विदेशीसँग खेल्नका लागि र खेल्नका लागि आफ्नो अनुभव तिनीहरूसँग चाहिँ कसरी खेलिन्छ र खेल्दाखेरि कस्तो खालको खेल्नुपर्छ भन्ने कुरा उनीहरूलाई चाहिँ यो मौका पाउनेछ। सर,
1: हामी कुराकानीको अन्तमा पनि छौँ, हामीसँग धेरै समय बाँकी छैन। जस्तो अब यो प्रतियोगिता सफल बनाउन चाहिँ स्थानीय सरकार, निजी क्षेत्र र समुदायको कस्तो भूमिका हुनुपर्छ, अब र सहयोगको दायरा चाहिँ स्थानीय सरकारले चाहिँ अझ फराकिलो बनाउनु पर्ने हो कि?
2: एकदमै, किनकि कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि फन्ड बिना, आर्थिक बिना चाहिँ सम्भव हुँदैन।
1: हजुर,
2: उक्त कार्यक्रम सञ्चालन गर्नका लागि सबभन्दा ठूलो कुरा आर्थिकै हो। तसर्थ म आफै स्वयं तिलोत्तमा नगरपालिकाको नगर खेलकुद विकास समितिमा छु, र त्यसपछि हाम्रा नगर खेलकुद समितिका आदरणीय हाम्रा आदरणीय दाजु हुनुहुन्छ संयोजक लोकपुन, उहाँ दाजुले पनि एकदमै सहयोग गर्नुहुन्छ। जुनसुकै खेलका भए पनि उहाँले खेलको मर्म बुझ्नु भएको छ, उक्त खेललाई चाहिँ जुनसुकै खेल भए पनि उहाँले चाहिँ सपोर्ट गर्नुहुन्छ। त्यसै गरेर हाम्रो यो खेलकुदलाई पनि म उहाँसँग बस्नेछौ। उहाँको मुवा बिमारी हुनुहुन्छ, तसर्थ उहाँको मुवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। उहाँ जब चाहिँ यहाँ तिलोत्तमामा आइसक्नु भएपछि हामी बैठक बस्नेछौँ। बैठक बसेर यो कसरी जाने भन्ने कुरो उहाँको मार्ग निर्देशनमा पनि हामी जानेछौँ, र तिलोत्तमा नगरपालिकाबाट आदरणीय मेयर साहब र उपमेयर साहबलाई पनि यस खेललाई प्रतियोगितालाई जति सकिन्छ सक्दो बढी नत्र भने अब क्राइटेरिया अनुसार जति सकिन्छ बजेटको व्यवस्थापन गराइदिनु हुनका लागि पनि अनुरोध गरिएको छ। पक्कै आशा छ केही न केही तिल्तम नगरपालिकाबाट हुन्छ, आर्थिक सहयोग हुन्छ। त्यसै गरेर यहाँका विभिन्न संघ संस्थाहरू छन्, उद्योगी व्यापारीहरू छन्, उहाँहरूकै छोराछोरीहरू पनि कराँतेमा आबद्ध छन्, कराँतेलाई एकदमै माया गर्छन् ल। यसरी चाहिँ थोरै चाहिँ तपाईँहरूले जसरी सहयोग गर्नुहुन्छ, कसैले मेडलको व्यवस्था गरिदिनुहुन्छ भने कसैले ट्रफीको व्यवस्था गरिदिन्छ। गत सालमा सर मैले गर्दाखेरि हाम्रा यहाँका उद्योगी व्यवसायी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ, हाम्रो केटिएम गार्मेन्टका आदरणीय दाजु उहाँले पनि हामीलाई 15-20 टी सर्ट सहयोग गर्नुभएको थियो। त्यसै गरेर चाहिँ ठेकदार हुनुहुन्छ आदरणीय मेरो मित्र कराँतीको ब्ल्याक बेल्ट हुनुहुन्छ विष्णु पासा, उहाँले चाहिँ 600 सर्टिफिकेट चाहिँ व्यवस्था गरिदिनु भएको थियो। त्यसै गरेर आदरणीय गार्जेनहरू हुनुहुन्छ, कोही जस्तै खेले त्यसो ब्ल्याक बेल्ट लिए गए, अस्ट्रेलिया गए, क्यानाडा गए, उहाँहरूबाट पनि मलाई चाहिँ ल है भनेर 5,000-10,000 गएर चाहिँ लगभग 1,00,000 चाहिँ सहयोग चाहिँ मैले पाएको थिएँ। म एक्लै दौड्दाखेरि 1,00,000 पाएको थिएँ भने अहिले लगभग मैले यो टिम खडा गरेको छु, यो टिमले पक्कै पनि राम्रो चाहिँ रिस्पोन्स दिनेछ र गार्जेनहरूले र खेल प्रेमी मनोभावहरूले हामीलाई एकदमै सहयोग गर्न हुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छु सर।
1: मलेसियामा सम्पन्न भएको 25 अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले 1 स्वर्ण, 4 रजत र 4 काँस्य सहित कुल 9 पदक जित्दै उल्लेखनीय सफलता हासिल गर्यो। नेपाली टोलीको यो उपलब्धिमा रूपन्देहीको तिलोत्तमाका खेलाड़ीहरूको पनि महत्वपूर्ण योगदान रहयो। तिलोत्तमाका अनिश थापा र प्रज्वल थापा सहितका खेलाड़ीहरूले रजत पदक जित्दै अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। यो सफलताले नेपाली कराँतेको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ मजबूत बनाएको छ, तिलोत्तमालाई अझ मजबूत बनाएको छ र तिलोत्तमामा कराँतेको महत्वपूर्ण केन्द्र हुनुपर्छ भन्ने कुरा स्थापित गर्न मदत पुर्याएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराँते खेलको विकास, सम्वर्धन, खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय रहनुभएका नेपाल सितोरियो कराँते संघ तिलोत्तमा शाखाका अध्यक्ष सेन्साई सन्तु दंगोरिया थारू हामीसँग कुराकानीकै क्रममा हुनुहुन्छ र अन्तमा हामी आइपुगेका छौं। अन्तमा जस्तो यो कराँते खेलमा लाग्न चाहने बालबालिका र अभिभावकलाई तपाईँको तर्फबाट कस्तो सन्देश छ?
2: एकदमै अब हामी अन्तिम घडीमा छौँ सरको एकदमै महत्वपूर्ण प्रश्न। बालबालिकाहरूलाई खास गरी अहिलेको ग्याजेटको दुनियाँ छ, अहिले नेट इन्टरनेटको दुनियाँ छ, अब मोबाइलदेखि लिएर ग्याजेटहरू आफूलाई चाहिँ यो कतिको राम्रो चाहिँ युज गर्न सक्यो भने राम्रो, नराम्रो युज गर्न सक्यो भने यो नराम्रो। तसर्थ हाम्रो कराँतेको चाहिँ र खेलकुदमा चाहिँ मैले के भन्न चाहन्छु भने आदरणीय यस तिलोत्तम नगरपालिकाका सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना खेलाडी आफ्ना बालबच्चाहरूलाई उक्त ग्याजेटबाट बचाउनका निमित्त र स्वास्थ्य शरीर स्वास्थ्य हुनका लागि त्यसै गरेर चाहिँ खेलकुदको माध्यमबाट आफ्नो टोल छिमेक नगर वडादेखि लिएर देशलाई चिनाउन चाहिँ खेलकुदले महत्वपूर्ण ज्यादै महत्वपूर्ण योगदान दिएको हुन्छन्। तसर्थ तपाईँको बच्चाहरू बिहान 7 सुतेर बस्छ भने बिहान 6 बजे उठ्ने बानी बसाल्नका लागि र खेलकुदमा अगाडि बढ्नका लागि पढ्नका लागि अनुशासित हुनका लागि यस नेपाल सितुरी कराँते संघकोमा चाहिँ आबद्धता भई आफ्नो बच्चाहरूलाई हामीलाई आबद्धता गराई उक्त बच्चाहरूलाई चाहिँ राम्रो
1: मार्ग मार्गदर्शन गर्न र उनीहरूलाई चाहिँ सफल खेलाडी बनाउन भविष्यमा एउटा नयाँ बाटो र गन्तव्य
2: एकदम हामी कोच भनेकै त्यही के हो भने नयाँ नयाँ बच्चाहरूलाई नयाँ नयाँ चाहिँ खेलाडीहरूलाई उनीहरूलाई देश विदेशदेखि लिएर राष्ट्रमा नेपालको झण्डा फहराउनको लागि र आफू चिनिनको लागि, जस्तै अहिले तपाईँको वर्ल्ड कप चलिरहेछ हेर्नुहोस् त, त्यहाँ चाहिँ बच्चाहरूलाई रोनाल्डो को हो मेसी को हो भन्ने कुरो थाहा छैन, तर उनीहरूलाई उनीहरूको जर्सी लाएर रोडमा हिँडिरहेछ। त खेलकुदले चाहिँ व्यक्तिलाई राष्ट्रलाई सबैलाई चाहिँ चिनाउने गर्दछ र खेलाडी बालबच्चाहरूलाई अनुशासित रहन्छन्। उक्त विषयमा चाहिँ सम्पूर्ण तिलोत्तमा नगरवासी अभिभावकजीहरूलाई थाहा भएकै कुरा हो। तसर्थ म यहीँबाट रेडियो लुम्बिनीबाट नै सम्पूर्ण अभिभावकजीहरूलाई यो आग्रह गर्न चाहन्छु कि आफ्ना बालबच्चाहरू आफ्ना नानी बाबुहरूलाई एङ्गेज राख्नुहोस्। खाली दिमाग शैतानको घर भन्छन्, तसर्थ खाली राख्नुहुन्छ भने उनीहरू पक्कै राम्रो गर्नेछन् र अनुशासित हुनेछन् र खेलबाट आफ्नो जीविका पालन गर्छन्। जस्तै मैले विगत लामो 10 सालदेखि कराटे र पढाउने गर्थे सर.
1: हजुर.
2: तर अहिले मैले लगभग चाहिँ शिक्षातिर चाहिँ टोटली म बेन गरेको छु, किनकि मलाई कराटे खेल अब हेर्नुहोस् एउटा निजी स्रोतमा काम गर्नको लागि 10-4 गर्नुहुन्छ 15,000 पाउनुहुन्छ.
1: हजुर.
2: तर चाहिँ कराटेमा 1 घन्टा ट्रेनिङ गराउनु छ, 1 घन्टा ट्रेनिङ गराउनुहुन्छ 15,000.
1: हजुर.
2: भनेपछि त हामी 3-4 स्कुलमा चाहिँ 1-1 घन्टा ट्रेनिङ गरायो भने चाहिँ 4 स्कुलमा त महिनाको 60,000 रुपियाँ त खोइ जाँदो रहेछ त. तसर्थ यो चाहिँ हाम्रा तिलोत्तमा नगरवासीका सम्पूर्ण अध्यक्षहरूलाई चाहिँ जान्नुपर्ने जरुरी हुन्छ, किनकि यो टेक्निकल चिज हो. टेक्निकलमा चाहिँ के छ भने फाइदा छ र चाहिँ राम्रो हुन्छ भन्दै एकदमै चाहिँ यो हाम्रो खेलाडीहरूलाई चाहिँ अगाडि बढ्नमा र आफ्नो भविष्य उज्जवल गर्नमा एकदम महत्वपूर्ण योगदान दिन्छ खेलकुदले.
1: हुन्छ, यो महत्वपूर्ण समयका लागि यहाँलाई धन्यवाद छ.
2: मलाई पनि यो जुन रेडियो लुम्बिनीमा जुन हाम्रो यो कार्यक्रम मार्फत एकदमै हाम्रा कराटेको गतिविधि सम्पूर्ण र मलेसियामा भएको च्याम्पियनसिपको बारेमा आदरणीय मेरो मित्र आदरणीय सर प्रकाश सरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र रेडियो लुम्बिनी परिवारका सम्पूर्ण टेक्निसियन मित्रजी हुनुहुन्छ, हाँसिराख्नु भएको छ, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यसै गरी हाम्रो रेडियो लुम्बिनीको परिवारको साथ र सपोर्ट रहनेछ भन्दै म पनि यहाँबाट बिदा हुन चाहन्छु. धन्यवाद, नमस्कार, जय खेलकुद.
1: यहाँ हुनुहुन्थ्यो नेपाल सितुरियो कराते संघ तिलोत्तमा दोजुका अध्यक्ष सेन्साई सन्तु डंगुरिया थारू हामीसँग आजको सन्दर्भ स्तम्भका लागि कुराकानी गर्नुहुँदै यही महत्वपूर्ण कुराकानी सँगसँगै भोलि फेरि आउने बाचाका साथ आजको यो कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्म दर्ता दिनुहोस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
8: पहिला कसैले भनेन
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगर
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 50934
14: यौन हिंसाबाट बचौ र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
15: दिदी सुन्तली ढोका खोल्नुहोस् न
16: के भयो यति राति किन रुँदै आकी
15: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
16: ल भन के भयो
15: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी
16: माइला दाईले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि हौ त्यो दलो ए ल ल हामी जान्छौँ भोलि चौकी नआउ
17: ल ल अब धेरै नरौ कानुनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
5: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9850505934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850124934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 भएन
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
18: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमा नि फर्केछ हेर्नुहोस् जमा नि फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
19: बिनिसरा मसरङ्गी गाडीको भन्दा दस हिटौजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै मुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
20: सिर अब म व्यस्तरी खुसी म त अहिले
19: अब त म त बचेँ भनेको छ नि म
20: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतत्तै पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
18: हो
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
21: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
22: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
23: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर

0: प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
6: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
5: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9842968।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस

0: फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि मोबाइल 9806637111 र 9806721354।
1: साउजी क्यूआर भए
2: ए बगनुस् त मेसेज आएको छैन
3: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूवासँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
7: फोन नम्बर 071-531-641, 535-641।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ भर्ना खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यवहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
13: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
12: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
15: दक्ष, अनुभवी, योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात, पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
15: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
14: सम्पर्क न्यू लाइट कलेज, तिरोत्तमा 1, शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
16: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
17: के भनौँ दाई, रोग पनि एकदम भए पो, सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
16: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
16: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: निवान हस्पिटल नै किन? व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183 मोबाइल 98570-68805 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
19: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मोमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाउ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
10: प्राविधिक शिक्षा किन पढ्ने,
9: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
10: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
9: सजिलै आय आर्जन गर्न सकिने,
10: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
9: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
10: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
9: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
10: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
9: मोबाइल 98570028815, 98570033, 98470088377 र 98648518148। पुनश्च साधारण तर्फ +2 तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
11: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरू

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन हो
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
6: बुझे
5: यसलाई 20-20-20 को नियम भन्छन्

0: मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भन्ने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 98550-50934।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मथरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बस्ने, यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बिहान पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बर्जर घर रंग रौनक घर रमन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद न पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरु लागू हुने छन्
1: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
2: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
1: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
2: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
1: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
4: होइन हो श्याम कता हिँड्यो निकै हतारमा पो देखिन्छौ त
5: कहाँ हुनुहुने म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
4: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
5: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ
5: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
4: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
6: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
4: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
7: होइन पुर्खे बा
8: किन के भएर
7: बाह्र चौरास घुमे
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या ए?

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 AM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: साहस संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कीर्तिपुर स्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टर रूबानमा 44 जनाको उद्धार, राहत सहयोगका लागि सुरक्षाकर्मी परिचालन।
0: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, 70 का मण्डलको अवस्था चिन्ताजनक।
1: पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यसपटक सवारी साधनलाई सहज, पूर्वी खण्डको सड़क निर्माण कार्य 92% भन्दा बढ़ी।
0: पूर्वी एसियामा भीषण आँधीको जोखिम, दक्षिणी फिलिपिन्समा आँधीका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षाका कारण कृतिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। सेन्टरमा आश्रित गिरवाड़ीका थापाका अनुसार पानी घुँडाभन्दा माथि समाइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्न समेत पाइएको छैन। राति 1:30 बजेको समयमा डुबान भएपछि राति नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको 60 जनाको टोली खटिएको थियो। होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 54 जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ। थप 6 जना नजिकैको होस्टेलमा बसेका छन् भने 94 जनाले सुरक्षित स्थान रहेको भन्दै तत्काल स्थानान्तरण हुन अस्वीकार गरी त्यहीँ बसिरहेका छन्। हाल प्रभावितहरूका लागि खाना, पिउने पानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको छ। सुरक्षा निकायले बाढ़ीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक उद्धार तथा राहत कार्य जारी राखेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल लगिएको छ। शवलाई पोस्टमार्टमका लागि हिजो राति नै शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। काठमाडौँमा राइट सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुकुश्वर गाउँपालिका एकका युवा नेपालीले महानगर प्रहरीको व्हील लक गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। उनलाई उपचारका लागि वीर अस्पताल लगिएकामा उपचारकै क्रममा हिजो बिहान निधन भएको थियो।
0: यसैबीच काठमाडौँको बुद्धनगरमा पनि 1 जना युवाले आत्मदाहको प्रयास गरेका छन्। कोठागरी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्ना छोरासँग विवाद भएपछि भान्साकोठामा गएर आफैले आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पताल राखिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो। यस्तै आत्मदाहको प्रयास गरेका सर्लाइका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको कृतिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। मण्डलको शरीरको 85% भाग जलेको छ। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए।
1: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यस वर्ष भने यात्रा सहज बनेको छ। सड़क विस्तारको काम अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। नवलपरासी बर्दाघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 देखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालक चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्। यस राजमार्गमा नियमित सवारी साधन चलाउँदै आउनुभएका रामु भूषालले पहिले दाउन्ने पार गर्नै घण्टौं लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुशी व्यक्त गर्नुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको समग्र भौतिक प्रगति 92.38% पुगेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पुर्याउनु छ।
4: मार्बलको पाइप जलान गरेको घरलाई पनि केही भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
5: के हो?
3: ओ, मन्दै, नमस्कार।
5: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन। जाउ न।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
3: साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन भनेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी एसियाली देश शक्तिशाली आदिको जोखिममा परेका छन्। फिलिपिन्स लगायतका देशहरूमा पछिल्ला दशकै सबैभन्दा शक्तिशाली मध्ये एक मानिएको बावी नामक आदिको खतरा देखिएको छ। दक्षिणी फिलिपिन्समा यो आदिका कारण आएको पहिरोमा परि करिब 15 जनाको मृत्यु भएको छ। बावी आँधी करिब 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स देशको क्षेत्रफल बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आदिका कारण ताइवानको उत्तरी र पूर्वी भागका साथै जापानका टाढाका टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। आदिको जोखिमलाई मध्यनजर गर्दै धेरै उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूमा पठन पाठन स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली भएका छन्। फिलिपिन्सको मिन्डानाओ टापुमा लगातारको भारी वर्षापछि आएको पहिरोमा धेरै परिवार प्रभावित भएका छन्। उद्धार टोलीहरू अझै पनि बेपत्ता भएकाहरूको खोजीमा जुटिरहेका छन्।
1: अब खेल समाचार। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए। 88 मिनटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याएका हुन्। त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए, तर त्यसको 11 मिनटपछि चार्ल्स केटलेयरले हेडर मार्फत गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। यस्तै आज राति नर्वे र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन
8: स्त्री तथा प्रसूति
7: बाल रोग
8: छाला तथा यौन रोग
7: हार जोड्ने नसा तथा बाथ रोग
8: टाउको तथा मनोरोग
7: नाक कान घाँटी
8: जनरल सर्जरी
7: भिडियो एक्सरे
8: डिजिटल एक्सरे
7: ईसीजी
8: डेन्टल तथा प्याथोलोजी
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
9: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर टिप र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
13: 98-570-21-835
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ
16: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणाजन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यासदेखि मितिका कुरा
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षीघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
10: रक्त अल्पताको उपचार गराउनु पर्छ,
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
9: धेरै तनाव लिनु हुँदैन,
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम:
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भन्ने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हजारो छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पिसो शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
10: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता। यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका

0: मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पीछे शांति को मुंह।

0: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ओहो ला
3: ल ल ल ल मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवाहुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और ओकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
4: आगलागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
5: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
5: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
4: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
5: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
5: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
5: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
4: आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
5: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ,
8: कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
9: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
8: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
7: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
12: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
16: तिलोत्तमा 5 मडगिराम रूपन्देही
7: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
17: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
18: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
19: उत्सवको पर्व
20: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
19: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
20: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
19: फोन नम्बर 071542569
21: साउजी क्युआर भयो
22: ए बोक्नुहोस् त मेसेज आएको छैन
23: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनिदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
9: मोबाइल 9806317111 र 9806621354।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ भर्ना खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै
4: बीबीएस मा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यवहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
4: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
12: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्दी।

0: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 9857024344 9857035227 र 9857073220।
2: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
3: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
2: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
4: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
1: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
4: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
5: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
6: के हुनु नर्स नानी? जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दैछौ क्या?
5: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
7: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
5: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
8: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
9: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
10: सबै मिलाई खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि।
14: हो र, होइन होला त्यस्तो त।
15: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
14: केही भएन मिस,
15: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट

0: गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही।
0: स्वास्थ्यमा बुटवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: सिकल सेल रोगको एक जानकारी:
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: पीतो सान

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौ।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
3: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
16: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
15: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
17: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
18: किन झोक्राउनु भन्छ काका
19: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
18: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
19: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
20: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-98-228
21: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस BNS M Pharma विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
22: होइन पुर्खे बा किन के भयो र
23: बाह्र चौरा
22: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
23: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
22: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
24: हाय दैव फेरि मोद्र खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
25: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
0: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
24: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
25: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
4: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
0: होइन, के भयो बाबु?
25: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
0: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
20: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: साउजी क्यूआर भयो
7: है? ए, बगुनुस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस आएन।

0: 1.1 सँग सधैँ रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू भिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5-2-5।
8: तिलोत्तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको।

0: नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641, 535-641।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणि मुकुन्द क्याम्पस, योगी कुटी बुटवल 11 रूपन्देही, फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
17: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ।
18: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ।
17: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ।
18: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ।
17: जलवायु परिवर्तनका असर घटाउन

0: सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
1: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
2: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
1: ए साइला पनि, दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निदान हस्पिटल आजै जाम।
3: हजुर, नेपालमै उत्कृष्ट
1: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपन्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चुहार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76-091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
4: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
5: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोल्दैछौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
4: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाई खुवाऊ।
7: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन हो।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: खै जन्म दर्ता दिनुहोस् त।
17: जन्म दर्ता गरेको छैन नि म्याडम।
16: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
17: पहिला कसैले भनेन?
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मध्यपान र धूम्रपान सेवन नगरौं।
14: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड
19: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
20: प्राविधिक शिक्षा किन पढ्ने?
19: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
20: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
19: सजिलै आयोजन गर्न सकिने,
20: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
19: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
20: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
19: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
20: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
19: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
21: साउजी गुड्खा दिनु न।
22: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
23: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड, जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
24: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
26: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
26: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
24: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगर।
28: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
0: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
1: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
27: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
27: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
28: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिटोजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, क्या हो त्यो भाँडामा।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम, अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। तीन दिनमा जलनका 3 घटना, 2 जनाको उपचार चल्दै गणेश नेपालीको शव तिर्विशिक्षण अस्पताल लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने, जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान, 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसूनी वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो। आज दिउँसो पहाड़ र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 4 जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै अरू 29 जिल्ला नुवाकोट, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, त्यसै गरी मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। ती नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढ़ी आएको थियो। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। बिहिबार यता 3 दिनमा जलनका 3 घटना भएका छन्। 3 मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू 2 उपचार भइरहेको छ। सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती तिर्विशिक्षण अस्पताल महाराजगंज लगिएको छ। सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह, विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 लागि 82 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग्ड हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात पेलोड सहित 8861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जीतका लागि 131 रनको लक्ष्य पक्षाएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनुकडायतले 1 विकेट लिए नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। सिंगापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। आइतबार बिहान पाउने 3 नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना 2 उपचार चल्दै गणेश नेपालीको शव तिर्वी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847424870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
6: ए जान्छ जान्छ
7: होइन के भयो बाबु ल ल नाच्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
2: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
8: सौजी क्युआर भए
9: ए भन्नुहोस् त मेसेज आएको छैन
10: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो।
11: रेडियो लुम्बिनी 96.8
12: मेगाहर्ज खडेरी धुर बनख भुर्र उठ्थु तब तू मोर लाख पानी बनख बरसत एक घची के मिलन के बाद वो एक काम के प्रकाश तुहिन बाप बना कर उड़ा कर फिर से मन से दूर ले जा। ये प्रकृति के नियम हमा मिलन असंभव कारण तू बद्री मैं धरती हाँ वो एक दूसर से दूर रख पे करण कब्बुनी और मैया के एक उदाहरण हो दिल के पता ऊ एक अटूट मैया के अंश हो, दिल के पता।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100%

0: तथा छात्रालय भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शंकर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34520।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
6: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
0: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
1: 98570-21835।
10: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
10: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
16: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: खै, जन्म दर्ता दिनुहोस् त।
22: जन्म दर्ता गरेको छैन नि म्याडम।
21: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र, मलाई त थाहा नै थिएन म्याडम।
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
22: पहिला कसैले भनेन?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
24: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
24: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
24: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
24: मध्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
24: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
23: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
24: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
24: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
23: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
24: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
24: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
24: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
24: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने,
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-51148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
4: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
4: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
4: संक्रमणहरू भइरहने,
1: पक्षघात समेत हुने,
4: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
4: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
4: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
4: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
4: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: स्वास्थ्यमा बुटवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
5: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनुपर्छ,
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनुपर्छ,
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनुपर्छ,
7: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौ। हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: आग लागे हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
8: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
14: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
18: ए जान्त जान्त
4: होइन, के भयो बाबु?
19: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: होइन, के खुसीको खबर हो दाजु?
20: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
20: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
21: साउजी क्यूआर भयो है?
22: ए बगनुस् त, मेसेज आएको छैन। घरी एसएम

0: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
9: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
10: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
11: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
10: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
11: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
10: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू दुवै जना थकित पनि देखिनुहुन्छ
16: हेर्नुस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
15: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
17: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
18: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
19: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
19: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
20: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
19: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 9807-88-900

0: जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडेग्राम रूपन्देही।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
2: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्क नगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
1: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
2: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
1: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
3: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, शान्तिको आवाज।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर
8: प्राविधिक शिक्षा किन पढ्ने
7: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता
8: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर
7: सजिलै आयोजन गर्न सकिने
8: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
7: र रोजगारी सिर्जना गर्न सकिने 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
8: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ
7: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म
8: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम
7: मोबाइल 98570 28 815 98570 33 813 98470 88 377 र 98648 58 148 पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने
9: सिकल सेल रोगको एक जानकारी
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
9: सिकल सेल रोगका लक्षणहरू
8: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
7: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
8: जन्डिस हुने
7: आँखाका समस्याहरू देखा पर्ने
8: संक्रमणहरू भइरहने
7: पक्षघात समेत हुने
8: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
7: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनुपर्छ
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ
8: रक्त अल्पताको उपचार गराउनु पर्छ।
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
7: धेरै तनाव लिनु हुँदैन।
8: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम,
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।
4: स्वास्थ्यमा बटुवल,
7: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
4: असल अभ्यासदेखि निकेका कुरा,
7: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
9: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
9: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
8: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने,
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
7: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
8: रक्त अल्पताको उपचार गराउनु पर्छ,
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
7: धेरै तनाव लिनु हुँदैन,
8: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम:
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: बीचो सांझी को

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को उन्नाइस भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो
6: सेवा अब म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बस्यो भने छ नि म
6: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी मेरो मनले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हो नि सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा तीन सीताराज मिल मोबाइल 9857 र 9472928
4: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए झन्त झन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 0175378023

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806531111 र 9806621354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0715316041 5356141।

0: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
10: के भनौँ नाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा, च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाँझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 9857068-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
4: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, बिस्ना पर्दा सिरक डोरमैट कार्पेट ड्रम बक्स प्लास्टिक का कुर्सी तथा होम डेकर का संपूर्ण सामान सुपथ मूल्य में ग्यारेन्टी का साथ पाइन नया राज स्टोर तिलोतमा आठ करैया चार नंबर रूपंदेही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पांडे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: भर्ना खुल्यो।
14: कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपंदेही में बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौ।
13: इस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल इस कलेज में भर्ना भई आफ्नो सीट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
14: अंग्रेजी र नेपाली दुवै माध्यम में पढ़ाई हुने इस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 9570016604 9470878505 र 0715140029
13: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्देही।
15: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
16: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
15: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
15: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकार्ने र ओराल्ने गरौं।
5: सीधा कुरा, प्रश्न विचार,
6: उज्यालो रेडियो नेटवर्क।
7: अहिले दिउँसोको 3 बज्यो।
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, बीपी राजमार्गको काभ्रे खण्डमा आवाज जावत रोकियो, यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक, श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो, हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै। र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 वटा राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका वडा नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण भीमफेती गाउँपालिका 5 भर्याङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 मिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन, एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत 2 प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङको धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिकका अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसैका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। विदेशको खबर, भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्ञान गुमाउनेको संख्या 4000 जना नआएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेडिग्रेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्य उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी राखेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने तीन बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने सात बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलान्डले यो विश्वकपमा सात गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गगर्णी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बिती राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली। सार्वजनिक श्रोतालाई संगीत सूचनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुलामा दुई हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। हराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282 44282।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका सहितका केही नदीमा आकस्मिक बाढ़ीको जोखिम देखिएको छ। उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना रहेकाले यी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैरातीको अविरल वर्षाका कारण बागमतीको बाढ़ी पस्दा काठमाडौँको किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबान परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौँमा दुई दिने शैक्षिक मेला शुरू भएको छ। बितेको 11 वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। मेला आयोजक संस्थाका निर्देशक तारामान रावलका अनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयका क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ। यस वर्षको मेलामा 50 भन्दा बढ़ी सरकारी तथा निजी संस्थाहरूको सहभागिता रहेको छ। पछिल्लो समय विद्यार्थीहरू अतिन भन्दा पनि वैदेशिक रोजगारलाई प्राथमिकता दिने प्रवृत्ति बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो। भोलिसम्म चल्ने मेलाले विद्यार्थी अभिभावक र विश्वविद्यालय बीच एउटा मजबूत पुलको काम गर्ने र स्वदेशी शिक्षाको गरिमा बढ़ाउन टेवा पुर्याउने अपेक्षा रहेको छ। भक्तपुर नगरपालिकाले पुरानो जगातीमा रहेको पुल पुनर्निर्माण सम्पन्न गरी आजदेखि सञ्चालन ल्याएको छ। आज आयोजित कार्यक्रममा मेयर सुनिल प्रजापतिले ऐतिहासिक महत्व भएको पुल पुनः सञ्चालनमा आउनु खुशीको विषय भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा प्राप्त धेरै सो गुनासोको व्यवस्थापन गरेको बताएको छ। महानगरपालिकाका अनुसार 7,735 गुनासो मध्ये 93% गुनासो फर्सेट भइसकेका छन्। यसै गरी हेलो सरकार मार्फत प्राप्त 1,896 गुनासो मध्ये 84% गुनासो व्यवस्थापन गरेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार दुवै माध्यमबाट प्राप्त गरेको 9,631 गुनासो व्यवस्थापन गरिएको हो। नागरिकलाई गुनासो तथा सुझाव उपलब्ध गराउन महानगरपालिकाले आफ्नो गुनासो व्यवस्थापन प्रणालीको टेलिफोन नम्बर 1180 सम्पर्क गर्न आग्रह गरेको छ। र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ नागरिक अभियानको 486 साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिहान 7 बजेदेखि 9 बजीसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर 32 नरे फाँट क्षेत्रमा सरसफाई गरेको हो। आजको सरसफाई अभियानबाट झण्डै 2 टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियन्ताहरूले बताएका छन्। यसैबीच साउन महिनामा पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान शुरू भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। काठमाडौँ उपत्यका सहित केही नदीमा आकस्मिक बाढ़ीको जोखिम। बाढ़ी पसेपछि किर्तिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। र स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्य सहित स्टडी इन नेपाल शैक्षिक मेला शुरू। 50 भन्दा बढ़ी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सांप के काटे में ध्यान देवे वाला बात सांप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: चैत देखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आगलागीको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्ने वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्ने वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौं। जनहितका लागि तिलोतमा नगरपालिका रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
4: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एकसरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ्गिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-96228।
9: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98570-85188, 98570-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
13: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
14: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
15: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
16: आज पनि रिखे दाईले दिदा भाउजूलाई रोटी खाएर पिटेछन्।
17: ए जान्त जान्त
18: होइन, के भयो बाबु?
19: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
17: ल ल नात्यो बाबु हामी आइपुग्यौ त
19: केही
17: समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
15: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
20: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
21: डर लाग्नु निद्रा नलाग्नु
20: अनौठा विचार आउनु
21: निराशा बढ्नु खुशी नहुनु
20: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
21: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
20: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
21: छटपटी हुनु चिटचिट पसिना आउनु
20: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
21: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
20: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
21: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
22: नानी खाना खान आऊ
23: लाउ दिनुस
22: हात धोयौ
23: धोइसके बाबा
22: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
23: ढिला भइसक्यो
24: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
22: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
24: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
25: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
26: नेपाल सरकार विज्ञापनको
27: पितो शान्तिको मूल

सुन्दै जा म भन्दै जान्छु मेरा मनका सारा कुराहरू छैन नसम्झी छुटेको कुनै दिन के भयो भनी सोच ती बाचाहरू आफूले आफ्नै मनलाई लुकी बसेका ती सम्झनाहरूलाई सम्झी गल्ती भोगी ती व्यथा कठोरताका साथ खिल्चिदी भावनाहरूलाई चाहन्छ मर्न यो प्रेमीको हातसम्मा गुड वर्ल्ड गुड बाई छ तेरो के गल्ती हर मानवको बिक्री गर्दो छ प्रगति बाँच्नलाई यु जस्ट फिल्स नो थ्याङ्क्स फर मोज मस्ती गर्थिस् त मस्ती त बस्तिस् आप्पे दिस मस्तीको हावाले छोयो त के बुझ्थिस् बुझिस् Ha ha ha.

0: Maya, suruma masaka, musuka, sunana, banana, eserine bayo suruwan. Despachi chafaka, chupuka, chumuka, chamak, interesting, huna thalyo bat. Bisare jiskate, bankate, parkate, bharkate, barna thalyo, manu motap. Despachi beat bat, hot bat, biswas ghat, adalatma ijat ko wat. Bustero hola, dimag mane basa tero pahilo maya ko yo adhar. होला मायाको प्रभाव त्यो माथिको त्यो लगाव सपना बनाउने होला त्यो साकार त्यो चिन्तालाई कन्ट्रोलमा राखी त पनि अधिक लाइफ लाइक दिस भन्ने त बत्त जिउन सिक यु गट टु ट्रस्ट मी ब्रो cuz I've been there same old routine romantic atmosphere
1: and I know you still wish she was here.

0: उत्सवको पर्व
1: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: सौजी क्युआर भयो
3: है ए भन्नुहोस् त मेसेज आएको छैन
4: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: हेर्नु तपाईँको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने।

0: नमस्ते है नमस्ते होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा

0: उपचार गराउने
1: अनुरोध। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: अनुरोध। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
4: सिकल सेल रोगको एक जानकारी।
0: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भए ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती, पेट, हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
1: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही।
5: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल, लिनुहोस् भाइ।
5: अनि दाई, कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार

0: दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
3: प्राविधिक शिक्षा किन पढ्ने,
2: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
3: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
2: सजिलै आय आर्जन गर्न सकिने,
3: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
2: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
3: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
2: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
3: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
2: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-51148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
5: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
0: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855509934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टा चल्दैनथ्यो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति सक्ने बस्छु श्री बाबु म बेस्तरी खुसी म त अहिले त अब त म त बसेँ भनेको छ नि म
6: सुँगै सुँदा रामराजीपुर कल्याणपुर भन्छ नि तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: सापके काटे में ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Margakhanji OPC Cement, Deshko Cement.
1: Burzer Ghar, Rang, Raunak. Ghar Raman, Duwe Rangin Banaune Aakarshak Offer. Aajai Burzer Paints Ko Kharidna Paunuhos. Motorcycle, Freezer, Mobile Phone Jitne Mauka. Saathai Sure Shot Ma Paunuhos 100 Square Feet Ko Silk Illusion Design Pani. Shartaharu Lagu Hune Chhan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही.
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
6: किन झोक्राउनु भो काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
7: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो.
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारायचुर, मोबाइल 98570211757 र 98472928.
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
9: नेपाल सरकार विज्ञापन हो.
11: नानी खाना खान आऊ.
12: लाउ दिनुस्.
11: हात धोयौ?
12: धोइसके बाबा.
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ. जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ.
12: ढिला भइसक्यो.
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ.
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन.
13: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ.
14: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ.
15: नेपाल सरकार विज्ञापनको.
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
17: होइन, के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि.
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823.
17: साउजी क्यूआर भयो है
18: ए बगनुस् त मेसेज आएको छैन
19: घरी एसएम

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071568205।

0: गुप्त नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्त नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
0: गुप्त नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
12: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
14: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
13: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
14: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
17: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
20: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त?
21: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
20: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
22: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
23: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
24: निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि।
23: हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ।
24: निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99।
23: स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
0: भर्ना खुल्यो।
1: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
1: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
4: नमस्कार हो नमस्कार नाई, ये बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
5: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दाता।
4: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
6: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
4: फल फूल और साग पात बच्चा के खाना साथ साथ
5: सब मिल के खियावल जाए,
4: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
5: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
4: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
5: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
25: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
26: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
25: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
27: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
25: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
28: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
29: सबै मिलाई खुवाऊ,
28: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
29: साथै गर्भवती
2: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
3: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
7: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
9: प्राविधिक शिक्षा किन पढ्ने?
7: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
9: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
7: सजिलै आय आर्जन गर्न सकिने,
9: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
7: र रोजगारी सिर्जना गर्न सकिने। 18

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 5 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डाक्टर तुलाधर नियुक्त, बाढ़ीपछि होल्डिङ सेन्टरका सुकुम्बासी समस्यामा। दुर्घटना न्यूनीकरण अभियान, 90 चालक र सहचालकको स्वास्थ्य परीक्षण गरियो। जग्गा हडप्ने कृत्य सिफारिश गरेको आरोपमा कपिलवस्तुबाट केही पक्राउ, झन्झटिलो प्रक्रियाले उद्योगी निरुत्साहित, नयाँ दर्ता घट्दै। बाँकेमा 44% धान रोपाई सम्पन्न, गुल्मीमा चट्याङ लागेर एकजना घाइते। खानेपानीको प्रतीक्षामा बिते 3 दशक, रोपाईको समयमा कृषि श्रमिकको अभाव। र विश्वकपमा पहिलो पटक भिड्दै इंग्ल्याण्ड र नर्वे।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। काठमाण्डुका सुकुम्बासी परिवारलाई अस्थायी रूपमा राखिएको किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरू समस्यामा परेका छन्। सरकारले 15 दिनभित्र थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि 3 महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाएका हुन्। शुक्रबार राति करिब 12:40 बजेदेखि होल्डिङ सेन्टरमा बाढ़ी पस्न थालेको थियो। अचानक बाढ़ी पसेपछि त्यहाँ रहेका बालबालिका वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन्। पीड़ित दल मर्दन कामीले सरकारले आफूहरूको उचित व्यवस्थापन नगरेको गुनासो गर्नुभएको छ। पीड़ित कान्छीमाया घतानका अनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटा खाद्यान्न र दैनिक प्रयोगका सबै सामान भिजेर कामै नलाग्ने भएको उहाँले बताउनुभयो। 15 दिनका लागि भन्दै आफ्नो घर भत्काएर ल्याइएको गुनासो गर्दै उहाँले आफूलाई बाँच्ने अधिकार सबै क्षेत्रबाट हुनुपर्ने र सुखको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो। अर्का पीड़ितले पनि सरकारले 15 दिनका लागि भन्दै ल्याएर लामो समयसम्म व्यवस्थापन नगरेको आरोप लगाउनु भएको छ। पीड़ित डम्बर तामाङले बाढ़ीका कारण करिब 1,00,000 रूपियाँ बराबरको धनमाल क्षति भएको बताउनुभयो। होल्डिङ सेन्टरमा मुटु मृगौला र दमका बिरामी समेत रहेकाले चिसो र उसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य थप जोखिममा पर्दै गएको छ। निर्वाचन आयोगले नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमार तुलाधरलाई सम्हाल्नु गरी जिम्मेवारी तोकेको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी तोकेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आकलनसहित सुनवाई प्रक्रिया शुरू गरेको छ। यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि स्वस्थ चालक भन्ने नाराका साथ शुरू गरिएको अभियानका क्रममा नेपालगंजमा सार्वजनिक सवारी साधन चालक र सहचालकको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन नेपालगंज बस पार्कमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी चालक र सहचालकको आँखा कान र सामान्य स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कुलबहादुर स्वाहीले बताउनुभयो। उहाँले सुरक्षित यात्राका लागि चालक र सहचालक शारीरिक रूपमा स्वस्थ हुनुका साथै मानसिक रूपमा समेत स्वस्थ र सबल हुनुपर्ने भएकाले उनीहरूका लागि निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम गरिएको बताउनु भएको छ। यो कार्यक्रम लुम्बिनी प्रदेशका अन्य विभिन्न क्षेत्रमा पनि गर्ने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। विशेष गरी अहिले पछिल्लो समय देशका विभिन्न क्षेत्रहरूमा चालकलाई विभिन्न किसिमका प्रशिक्षण दिने गरी कार्यक्रम र अभियान नै चलाइएको छ। काठमाण्डुको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नो घरको भान्साकोटामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। उनको केही बेर अघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। उनको शरीर 50% भन्दा बढ़ी जलेको थियो। यस अघि गणेश नेपालीको पनि ले पनि आत्मदाहको प्रयास गरेका थिए। उनको पनि 50% भन्दा बढ़ी शरीर जलेर श्वास प्रश्वासमा समस्या भएपछि उपचारकै क्रममा वीर हस्पिटलमा निधन भएको थियो। नेपाल सरकारले झन्झटिलो ट्राफिक प्रक्रिया र सो अनुसार चालकहरूलाई व्यवहार गर्ने गरेको र आफूलाई पटक पटक शास्ति दिएकाले आत्मदाह गरेको उनले जानकारी दिएका छन्। कपिलवस्तुमा श्रेष्ठता कायम भए पनि लालपूर्जा जारी नभएका करिब 6 बिघा खेतीयोग्य जग्गा हडप्ने उद्देश्यले नक्कली हकवाला खड़ा गरी वड़ा कार्यालयबाट किर्ति सिफारिश गरिएको आरोप सार्वजनिक भएको छ। शिवराज नगरपालिका 8 सिविक महदैया गाविसको घरघर स्थित अभिलेख दुबेको नाममा श्रेष्ठता कायम गरेको 5 बिघा 9 कठा 9 धुर जग्गाको हक कायम गराउन नक्कली सिफारिश तयार गरी जग्गा कब्जा गर्ने प्रयास भएको स्थानीयको दावी छ। गत जेठ 13 गते वडा कार्यालयबाट चलानी नम्बर 1447 जारी गरिएको सिफारिश पत्रमा मृतक अभिलाख दुबेका सबैभन्दा नजिकका एकमात्र हकवाला गौरमती पाण्डे रहेको उल्लेख गरिएको छ। उक्त पत्रमा अभिलेख दुबेको 2033 सालमा मृत्यु भएको र हक सम्बन्धी पटक पटक सूचना जारी गर्दा पनि कसैले दावी नगरेकाले गौरमती पाण्डेलाई हकवाला सिफारिश गरिएको जनाएको छ। र वडा सदस्य विकले आफूले सिफारिश गरेको व्यक्तिलाई नचिनेको र बिरामी भएर घरमा आराम गरिरहेका बेला झुक्क्याएर हस्ताक्षर गराइएको दावी गर्नुभयो। गुल्मीमा चटङ लागेर एकजना घाइते हुनुभएको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर 8 उपल्लो फूलका 65 वर्षीय मनकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। प्रहरी निरीक्षक विश्वकर्माका अनुसार शुक्रबार राति आफ्नै घरको दलानमा बसिरहेको अवस्थामा 81 चट्याङ लागेर मनकुमारी घाइते हुनुभएको थियो। चट्याङ लागेर बेहोश अवस्थामा रहनुभएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल समगास पुर्याइएको थियो। मनकुमारीको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ। अहिले मनकुमारीको अवस्था सुधार उन्मुख रहेको स्वास्थ्य चिकित्सकहरूले बताएका छन्। खानेपानी समस्या समाधान गर्न यसअघि काम शुरू गरिएका दुईवटा ठूला खानेपानी आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छन्। बुटोलमा खानेपानी संकट झन चुलिँदै गएको छ। यी आयोजना सम्पन्न भएर पर्याप्त पानी आउला भन्ने आशमा बसेका बुटोलवासीले अझै दैनिक करिब 1 करोड़ लिटर पानीको अभाव झेलिरहेका छन्। नेपाल खानेपानी संस्थान बुटोलका अनुसार उपमहानगरपालिका क्षेत्रमा दैनिक झण्डै 3.5 करोड़ लिटर खानेपानीको माग छ, तर संस्थानले 2 देखि 2.5 करोड़ लिटर मात्रै वितरण गर्न सकेको छ। बाँकी अभाव पूर्ति गर्न सर्वसाधारण भूमिगत पानी जार र ट्याङ्करमा निर्भर हुन बाध्य छन्। गर्मीयाममा धेरै बस्तीमा राति मात्र पानी आउने र धारामा पानी थाप्न जानुपर्ने अवस्था कायमै रहेको छ। लामो समयपछि मनसून सक्रिय भए पनि कतिपय ठाउँमा अहिले रोपाईको समयमा कृषि श्रमिकको अभाव देखिएको छ। रूपन्देहीका विभिन्न गाउँपालिका नगरपालिका लगायत अर्घाखाँचीमा समेत धान रोपाईले तीव्रता पाएको अवस्थामा रोपाईको मुख्य सिजनमै कृषि श्रमिकको अभाव देखिएको हो। सन्धिखर्का नगरपालिका 4 बांगला हटियाका कृषक ध्रुव पाण्डेले रोपाईको समयमा कृषि श्रमिकको अभाव भएको बताउनु भएको छ। यस्तै तिलोतमा वडा नम्बर 9 निवासी ओमप्रकाश पाण्डेले पनि कृषि श्रमिकको अभाव भएकाले टाढाबाट सवारी साधन र इन्धनको पैसा तिरेर कृषक ल्याउनु परेको बताउनु भएको छ। पैसा तिर्न तयार हुँदा समेत आवश्यक संख्यामा कृषि श्रमिक नपाएको कृषकहरूको गुनासो छ। केही वर्ष अघिसम्म रोपाईका बेला सहजै कृषि श्रमिक पाइने गरे पनि पछिल्ला वर्षमा श्रमिक अभाव बढ़दै गएको छ। अर्घाखाँचीकै मालारानी गाउँपालिका 4 खन नुवाटी टोलका कृषक यमप्रसाद घिमिरेले कृषि श्रमिक अभावकै कारण रोपाई गर्न नसकिएको बताउनु भएको छ। र इंग्ल्याण्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको 60 वर्ष पुगेको छ। विश्व फुटबलमा बलियो राष्ट्र इंग्ल्याण्डले सन् 1966 जितेको सो विश्वकप अहिलेसम्मकै एकमात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि मानिन्छ। त्यसपछि इंग्ल्याण्डले कैयौं पटक नजिक पुगेर पनि विश्वकप उपाधि जित्न सकेको छैन। इंग्ल्याण्ड यसअघि विश्वकप उपाधिको पर्खाईमा समाप्त पार्ने दाउमा छ, तर सो गौरव दोहोर्याउन इंग्ल्याण्डले अब विश्वकप अझै 3 खेल जित्नुपर्ने हुन्छ। अहिले सबैभन्दा पहिले चुनौतीका रूपमा इर्लिङ हालैण्डको टीम नर्वे तिर्सिएको छ। नर्वेले क्वार्टर फाइनल पुगेर आफ्नो फुटबल इतिहासमा पहिलेकै सुनौलो कथा लेखिसकेको छ। नर्वेका स्ट्राइकर हालान्ड यस विश्वकपमा सर्वाधिक प्रभाव पार्ने खेलाड़ी मध्ये एक मानिन्छन्। उनले 7 गोल गरेर नर्वेलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। यसअघि नर्वेले अन्तिम 16 अगाडिको यात्रा तय गर्न सकेको थिएन। इंग्ल्याण्ड भने 11 पटक विश्वकपको क्वार्टर फाइनल खेल्दैछ। हालैण्डको 2 गोलको सहयोगमा नर्वेले प्री क्वार्टर फाइनलमा 5 पटकको विजेता ब्राजिललाई 2-1 स्तब्ध पारेको थियो। विश्वका खतरनाक स्ट्राइकरका रूपमा कहलिएका हालैण्डलाई ब्राजिलका डिफेन्सले खेलको लामो समयसम्म शान्त राखेका थिए। हालैण्डले खासै बल पाएका थिएनन्, तर खेलको अन्तिम समयतिर 2 उत्कृष्ट गोल गरी ब्राजिलको हार सुनिश्चित गराएका थिए। यसरी 6.5 इन्च अग्ला हालैण्डले आफूलाई खेल उत्साहजनक रूपमा पस्कन खुब मनपर्ने बताएका छन्, जुन इंग्ल्याण्डका लागि पनि समस्या हुन सक्छ। गोल्डेन बुटको होडमा फ्रान्सका विलियम एम्बापे र अर्जेन्टिनाका लियोनल मेसी भन्दा हालैण्ड मात्र 1 गोलले पछाडि छन्। त्यसैले पनि इंग्ल्याण्ड विरूद्धको खेल हालैण्डका लागि गोल गर्ने अर्को प्रेरणाको स्रोत हुन सक्छ। लगातार 14 अन्तर्राष्ट्रिय खेलमा गोल गरेर बनाएको कीर्तिमान हालैण्डले इंग्ल्याण्ड विरूद्धको खेलमा लम्ब्याउने प्रयास गर्नेछन्। पछिल्ला 14 अन्तर्राष्ट्रिय खेलमा हालैण्डले 27 गोल गरेका छन्। उनले नर्वेका लागि 54 खेलमै 62 गोल गरिसकेका छन्, जुन अन्तर्राष्ट्रिय खेल औसतको दुर्लभ तथ्याङ्क मानिन्छ। एक टीम का रूप में नर्वे भन्दा इंग्लैंड निकै बलियो देखिन्छ। यसैगरी प्रमुख प्रतियोगिता को अनुभव पनि इंग्ल्याण्डसँग धेरै छ। पछिल्लो आठ वर्ष को मात्र कुरा गर्ने हो भने इंग्ल्याण्ड विश्वकप 2018 को सेमिफाइनल पाग्ने टीम पनि हो। युरो विश्वकप 2021 र 24 को फाइनलमा पनि इंग्ल्याण्डले दावेदारी प्रस्तुत गरेको थियो। इंग्ल्याण्डमै जन्मेका नर्वेका मिडफिल्डर क्रिस्टियन बोर्सभेटले नर्वेलाई गुमाउनु केही छैन भन्नुभएको छ। उहाँका अनुसार इंग्ल्याण्ड उपाधि दावेदार पनि मानिन्छ, त्यसैले जीतको दबदबा इंग्ल्याण्डमा पनि बढ़ी देखिन्छ। रेडियो लुम्बिनीबाट साँझ पाँच बजेको हाल खबरको अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। बाढ़ीपछि काठमाण्डौका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू समस्यामा निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा डाक्टर तुलाधर नियुक्त। दुर्घटना न्यूनीकरण अभियान, 90 चालक र सहचालकको स्वास्थ्य परीक्षण, लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा स्वास्थ्य परीक्षण कार्यक्रमलाई तीव्रता दिइने। जग्गा हडप्न कीर्ति सिफारिश गरेको आरोपमा कपिल वस्तुबाट एकजना पक्राउ, झन्झटिलो प्रक्रियाले उत्सोही उद्धागी निरुत्साहित, नयाँ दर्ता गर्ने क्रम लगातार घट्दै। देशका विभिन्न भागमा धान रोपाईमा कृषकहरू व्यस्त, खानेपानीको प्रतीक्षामा बिते तीन दशक, रोपाईको समयमा कृषि अभाव देखियो। र विश्वकपमा पहिलो पटक भेट्दै इंग्ल्याण्ड र नर्वे, खेल राति हुने। रेडियो लुम्बिनीबाट साँझ पाँच बजेको हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ। छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला। आज बुटोल जाम न।
6: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम रूपन्देही।
7: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
8: के हुनु? नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सालको मेसो खोज्दैछौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
11: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाउ।
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाउ।
14: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
16: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
17: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
16: सम्पर्क 98570-16604, 98470-78505 र 071514-0029।
17: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
18: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
19: के भनौँ नाइ? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
18: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान अस्पताल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट
18: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान अस्पताल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान अस्पताल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान अस्पताल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान अस्पताल प्राली तुलोतमा चार नयाँ मिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068805 97676091900 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान अस्पताल प्राली।
20: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ। लौ न सहयोग गर्नुहोस्।
21: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछ।
22: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
23: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
21: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
20: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
24: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
20: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
24: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
21: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
25: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
23: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
26: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
27: प्राविधिक शिक्षा किन पढ्ने,
26: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
27: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
26: सजिलै आय आर्जन गर्न सकिने,
27: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
26: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
27: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
26: फारम भर्ने अन्तिम मिति यही असार 29 गते सम्म।
27: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
26: मोबाइल 9857028815 9857033813 9847088377 र 9648518148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
0: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक।
1: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाइ।
2: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको तुलनाको स्रोतको रूपमा हामी भानुभक्तको योगदानलाई हामीले सम्मान गर्नुपर्छ।
0: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
1: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आईसीयूमा राखेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गएराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवेशी सेना अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
1: बागमती किनारमा बाढ़ीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढ़ीकै कारण विस्थापित भएका छन्। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर गएराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
0: बझाङको केदारसिंह र दुर्गाथली गाउँपालिकाको सीमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरीले जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडा चौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापनतर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सीमामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
1: दैलेखको चामुण्डा वृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाढामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुविदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढमा रहेको लामगढ़ाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाड़ीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाड़ी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
0: अहिले देशका सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसूनको न्यूनचापी रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
1: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात मार्च अप्रेलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्य भन्दा 1 डिग्री सेल्सियस भन्दा बढ़ी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको संकेत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसूनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसूनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढ़ेको छ। नेपालमा पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसूनसम्म पनि पर्ने देखिन्छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढ़ी पसेपछि कृतिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्षभरि नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। गत चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खसिँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
0: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
1: गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लुटपाट तोड़फोड़ र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटिनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झण्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइचो लागेको थियो। भाटभटिनीकी निर्देशक सावित्री घले गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खोल्ने 8 स्टोर हो। अब छापाको बिर्तामोड़ शाखा खुल्ने तयारीमा छ। गुरुङले कर्मचारी र मजदूरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो। आन्दोलनका क्रममा भाट भटिनीका 28 शाखा मध्ये 12 आगजनीबाट पूर्ण नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो। कम्पनीका अनुसार त्यसबाट झण्डै 10.5 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको थियो। अत्याधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणाली सहित पुनर्निर्माण सम्पन्न भएको भाट भटिनीले जनाएको छ।
0: पुराणमा सीमित रहेको मोक्ष मार्ग बिउताउन बागमती सरकारले बजेट सहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64 प्राचीन शिवलिंगलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो। झण्डै 1.93 अर्ब रूपियाँ लागत अनुमान गरेको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाडौँ र काभ्रेका लागि बजेट विनियोजन भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिंग कुशेश्वर महादेवबाट यात्राको शुरूआत हुनेछ, जहाँ अहिले 5.76 करोड़को निर्माण कार्य अघि बढ़ेको छ। इन्जिनियरिङ अध्ययन अनुसार आदि लिंगदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सड़क स्थल हुनेछ र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण पनि गरिनेछ। स्कन्द पुराणको हिमत्व खण्डमा वर्णित यो झण्डै 2900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टुवा पुग्ने प्रदेश सरकारको दावी छ।
1: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। राष्ट्रपाकी सांसद ज्ञानु पौडेलले बाल बालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली, मधेस, लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विज्ञ डाक्टर किरण रूपाखेतीले नेपालमा 5 वर्ष मुनिका 33% बाल बालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभयो। सहभागीहरूले तीन तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: his bonus palm. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट गएको जून 17 तारीकमा भएको युद्ध विराम सम्झौता संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ़ने बताउनु भएको छ।
1: स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अल्मेरियाको लोस गायारडोस क्षेत्रमा फैलिएको डढेलोमा थप 23 जना बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र गतिमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भूइँमा खसेर आगलागी शुरू भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। संयौं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण यूरोपमा विश्व औषधभन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डढेलको थप भीषणता बढ़ाइरहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतारले 12 ओभरमै 25 रनमा अलआउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 विकेट तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ।
1: र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार 3 पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरिसकेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुट बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसै गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेल साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंग दर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा केन्द्रित छ।
3: वरदन्म घाँसीतिर मन्दी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरका तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन।
2: पर्सि सोमबार असार 29 गते नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन भानु जयन्ती। यही दिन विक्रम सम्बत 1871 तनहुको चुदी रम्गा गाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। नेपाली भाषा साहित्य र संस्कृतिको जगमा जति इँटा थपिएका छन् तीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा बलियो इँटा भानुभक्तले नै राख्नु भएको हो भन्दा फरक नहोला।
4: आदि कवि तिम्रो नाम त कति चलेको छ, तिमी जस्ता सपोत बिना यो देश जलेको छ। थियो ज्ञानी बुद्धिमानी कृति अमर रह्यो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो। भानुभक्ति रामायणले छायो कुना कुना, त्यसैले त सकिया छैनौ तिमी अलप हुन।
2: भानुभक्तलाई प्रेरणा दिने एउटा प्रसिद्ध प्रसंग छ। एक सामान्य खासीले आफ्नो मेहनतबाट कुवा खन्ने र त्यस कुवाबाट सबैले पानी पिउन पाउँछन् भन्ने सोच थियो। यसरी जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी दिएको सामान्य अर्थीले नै जीवनको दिशा तय गरिदियो। त्यही एउटा वाक्यले नेपाली साहित्यलाई नयाँ बाटो देखायो र उहाँले संस्कृतमा मात्र सीमित रहेको महाकाव्य रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नागरिकको हातसम्म पुर्याउने अठोट गर्नुभयो।
3: कहिले भक्तमाला लेख्यो त कहिले लेख्यो रामगीता, शिक्षा लियो बाजेबाट संस्कार पिताबाट, आभारी छ नेपाली भाषा पाएर तिम्रो साथ, सधैँ हिँड्दथ्यौ तिमी हातमा किताब अनि ओठमा मिठो मुस्कान लिएर, विदा लिएर पनि अमर छौ आज तिमी त्यही अमूल्य ज्ञान दिएर।
2: त्यस समयमा साहित्य धर्म र ज्ञानका ठूला ग्रन्थहरू संस्कृत भाषामा लेखिन्थे, जुन भाषा सीमित वर्गको मात्र पहुँचमा थियो। भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा उतार्ने साहस गर्नुभयो र त्यही कार्यले उहाँलाई नेपाली भाषाको इतिहासमा अविस्मरणीय बनायो। यो सामान्य मानिसलाई ज्ञान र साहित्यसँग जोड्ने एउटा क्रान्तिकारी प्रयास थियो। भानुभक्तले लेख्नु भएको भाषा सरल, मिठो र मानिसको हृदयसम्म पुग्ने खालको थियो। त्यसैले नै उहाँको रचना पुस्तौ पुस्तासम्म लोकप्रिय बनिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
5: पुराण महाभारतका कथाहरू चाहिँ संस्कृत भाषामा मात्रै भनिने अथवा अनुष्ठान गरेर पुराण लगाएर अथवा कुनै उ गरेर मात्रै सुन्ने जुन एउटा परम्परा सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको, सुन्न सकिन्छ पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्ति रामायणको महत्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि अनि अर्को कुरा चाहिँ भाषाको कुरामा पनि सरल भाषामा आयो।
2: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधुशिक्षा जस्ता महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधुशिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कड़ा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भोलिवादको विरोधमा लेख्नु भएको भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस आज झोली भन्ने पंक्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
6: जब म किताबमा शहीदहरूको शहादत पढ्छु, पृथ्वीनारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा, भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले श्री ठाडो अनि छाती चौडा हुन्छ।
2: भानुभक्तको निधन विक्रम सम्बत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू संकलन गरी प्रकाशित गर्नुभयो। यही प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जीलिङ सिक्किम होस् या भूटान बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
5: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्यभन्दा अरू फाल्टो जुन नेपालीहरूलाई चाहिँ एक ठाउँ ल्याउने काममा चाहिँ एउटा भानु जयन्तीलाई अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ। नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले, कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा अब नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ, त्यो बाटो पठाइदिएको हुनाले आज हामी यो ठाउँमा छौँ, नेपाली भाषा यो ठाउँमा छ, साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ।
6: जीवन के हो तिमीले सिकायो, जिउने बाटा सहजै देखायो, यी सबै कुरा प्रश्नोत्तरमा देख्छौ हामी किताबका पानाहरूमा हो भानु तिमी जीवन्त छौ तिमी जीवन्त छौ बालक वृद्ध र महिलाका जिब्रोमा तिमी अमर छौ तिमी अमर छौ तिम्रा कीर्तिहरूमा त्यसैले अपार श्रद्धा सुमन जन्मोत्सवको तिमीलाई अपार श्रद्धा सुमन जन्मोत्सवको
1: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
1: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब रूपियाँ नजिक।
2: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
1: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउन हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
2: र 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9875785188, 9875820752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए बगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रि

0: जिलो तमाकु बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026-37111 र 98026-21354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
12: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै

0: सम्पर्क गर्नुहोस्।
1: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्करनगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071-562-832, मोबाइल
3: 98-570-21-835।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
7: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
7: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ।
0: मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
18: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर
19: प्राविधिक शिक्षा किन पढ्ने
18: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता
19: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर
18: सजिलै आय आर्जन गर्न सकिने
19: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
18: र रोजगारी सिर्जना गर्न सकिने 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
19: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ
18: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म
19: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम
18: मोबाइल 98570 28 815 98570 33 813 98470 88 377 र 98648 58 148 पुनश साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने
20: सिकल सेल रोगको एक जानकारी
18: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
20: सिकल सेल रोगका लक्षणहरू
19: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
18: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
19: जन्डिस हुने
18: आँखाका समस्याहरू देखा पर्ने
19: संक्रमणहरू भइरहने
18: पक्षीघात समेत हुने
19: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
18: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
19: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
18: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
19: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
18: आँखाको नियमित परीक्षण गर्नुपर्छ
19: रक्त अल्पताको उपचार गराउनु पर्छ
18: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
19: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
18: धेरै तनाव लिनु हुँदैन
19: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
18: सिकलसेल रोगको रोकथाम
19: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
18: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
19: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
18: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
21: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
21: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
23: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
22: के तपाईँको बगैँचामा फल लागेको छैन?
23: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
22: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
23: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
22: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
23: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
24: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफुलको बिरुवा र लगाउने सरसल्लाहको लागि
25: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
24: फोन नम्बर 5 6025।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
4: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मानव रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौ।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
8: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। गणेश नेपालीको शव शिक्षण अस्पतालको फोरेन्सिक विभागमा सारियो, न्यायको माग गर्दै आफन्तजन प्रदर्शनमा। दुई दशकदेखि बन्द रहेको बुटोल धागो कारखाना पुनः सञ्चालनको तयारी, डीडीएको काम शुरू। सुकुम्बासी बसिरहेको किर्तिपुर होल्डिङ सेन्टर डुबानमा 65 सुकुम्बासी परिवार भक्तपुरको खरीपाटी सारिँदै। दाउनेमा घट्यो शास्ति, नारायणघाट बुटोल सड़कमा यात्रा सहज बन्दै। शिवनगर सामुदायिक वनमा 100 भन्दा बढ़ी गुलमोहरका बिरूवा रोपिए। लुम्बिनी सहित विभिन्न स्थानमा शनिबार राति र आइतबार बिहान भारी वर्षाको सम्भावना। राष्ट्रपति रनिङ शील्डका पदक विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान। र फिफा विश्वकप 2026 मा आइतबार बिहान दुई क्वार्टर फाइनल खेल हुँदैछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: काठमाडौँमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न अस्वीकार गरेको छ। वीर अस्पतालमा राखिएको मृतकको शव अहिले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फोरेन्सिक विभागमा सारिएको छ। वीर अस्पतालमा शव लामो समय सुरक्षित राख्ने सुविधा नभएकाले प्रहरीको समन्वयमा शव स्थानान्तरण गरिएको अस्पताल सूत्रले जनाएको छ। परिवारले शिक्षा स्वास्थ्य भरण पोषणको सुनिश्चितता तथा उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेको बताइएको छ। यसैबीच नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र न्यायको माग गर्दै आफन्त समर्थक तथा विभिन्न संघ संस्थाले वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग धकेला धकेल समेत भएको थियो। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। नेपाल सरकारले दुई दशकदेखि बन्द अवस्थामा रहेको बुटोल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्वको मूल्यांकन डीडीए शुरू गर्दै सञ्चालनको मोडालिटी तय गर्ने प्रक्रिया अघि बढ़ाएको हो। यसका लागि अर्थ मन्त्रालयका कृष्ण कुमार भट्टराईको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले स्थलगत अध्ययन गरिरहेको छ। टोलीले कारखानाका भवन मेसिन उत्पादन क्षमता बजार सम्भावना र आवश्यक लगानीबारे अध्ययन गरिरहेको हो। अध्ययन प्रतिवेदनका आधारमा उद्योग सञ्चालनको मोडालिटी तय गरिने जनाइएको छ। 2048 सालदेखि उत्पादन शुरू गरेको कारखाना व्यवस्थापन समस्या राजनैतिक हस्तक्षेप र कर्मचारी विवादका बीच 2064 साल फागुनदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ। हाल कारखानाका अधिकांश मेसिन खिया लागेर जीर्ण अवस्थामा पुगेका छन् भने भवन समेत मरमतको अभावमा क्षतिग्रस्त बनेका छन्। उद्योग पुनः सञ्चालन भए रोजगारी सिर्जना कपास खेती र स्वदेशी कपड़ा उद्योगको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सरकारले बुटोलमा धागो र हेटौडामा कपड़ा उत्पादन गरी प्रारम्भिक चरणमा सरकारी कर्मचारीका पोशाक स्वदेशमै उत्पादन गर्ने योजना बनाएको जानकारी दिएको छ। अविरल वर्षाले काठमाडौँस्थित किर्तिपुर नगरपालिका 10 सुन्दरी घाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका 65 सुकुम्बासी परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मोचा काली महर्जनका अनुसार प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी पूरा गरिएको छ। खरीपाटीस्थित होल्डिङ सेन्टरमा आवश्यक व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो। बाढ़ीका कारण होल्डिङ सेन्टरमा रहेका परिवारको लत्ता कपड़ा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेको छ भने बालबालिका ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू थप जोखिममा परेका छन्। पीड़ितहरूले सरकारले 15 दिनभित्र थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको 3 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजस्वी राज थापाले व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै प्रभावितका लागि खाना ओढ़ने ओछ्याउने सामग्री स्वास्थ्य सेवा तथा सुरक्षित आवासको व्यवस्था भइरहेको बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनको कामलाई पनि प्राथमिकताका साथ अघि बढ़ाइरहेको जनाएको छ। गत वर्ष सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी जाम हुने दाउन्ने क्षेत्रमा यो वर्ष भने यात्रुले ठूलो राहत पाएका छन्। नारायणघाट बुटोल सड़क विस्तार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि बर्खायाममा समेत सवारी आवागमन सहज बनेको हो। आयोजनाका अनुसार पूर्वी खण्डको मुख्य सड़कमा कालोपत्रे र कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने समग्र भौतिक प्रगति 92.38% पुगेको छ। हाल सड़क सुरक्षा लेन मार्किङ रेलिङ र साइनबोर्ड जडानको काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय नवलप्राची बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले गत वर्षको तुलनामा यस वर्ष सवारी व्यवस्थापन निकै सहज बन्दै गएको बताउनु भएको छ। स्थानीय बासिन्दा चालक र व्यवसायीहरूले पनि दाउन्नेमा हुने लामो जाम हटेपछि यात्राको समय घटेको र आवागमन सहज बनेको बताएका छन्। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको नारायणघाट बुटोल सड़क आयोजना सम्पन्न हुने चरणमा पुगेसँगै यसले स्थानीय जनजीवन व्यापार पर्यटन तथा पूर्व पश्चिम राजमार्गमा हुने यातायातलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा राखिएको छ। बुटोल साथ स्थित शिवनगर सामुदायिक वन क्षेत्रमा श्रमज्योति क्लब बुटोल साथ शिवनगरको आयोजनामा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भयो। क्लबका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा बुटोल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नम्बर सातका वडा सदस्य सन्दीप खनाल, क्लबका निवर्तमान अध्यक्ष दिलबहादुर आचार्य, विभिन्न टोल विकास संस्था, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले वृक्षारोपण वातावरण संरक्षणको प्रभावकारी माध्यम भएकोले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
2: अहिले हामीले हरियालीको लागि बुटुल उपमहानगरपालिकाले घर नक्सा सम्पन्न गर्दा एउटा घरमा कम्तीमा पनि दुईटा बिरुवा सम्भव भयो भने रोप्ने ठाउँको नभए गमलामा भए पनि राख्ने भनेर हरियाली बुटुलको कार्यक्रमलाई प्राथमिकता दिएका छौं।
1: क्लबका अध्यक्ष घिमिरेले 2037 सालदेखि सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय रहेकाले वातावरण संरक्षण र हरियाली परिवर्तन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजन गरेको बताउनुभयो। कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष ओम प्रकाश अर्यालका अनुसार शिवनगर सामुदायिक वन क्षेत्रमा गुलमोहर प्रजातिका 100 भन्दा बढ़ी बिरूवा रोपिएका छन्। पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको शिवनगर वनमा यो अभियानले हरियाली, सौन्दर्य अभिवृद्धि र पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। देशभर मनसून सक्रिय रहेकाले अहिले पनि विभिन्न ठाउँमा वर्षा भइरहेको छ। मनसूनको न्यून चापीय रेखा नेपाल नजिक सक्रिय रहेकाले आगामी केही दिनसम्म वर्षा जारी नै रहने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। आज राति देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसैबीच विपद सम्बन्धी सूचना, गुनासा तथा उद्धार सेवालाई प्रभावकारी बनाउन गृहले विपद हटलाइन नम्बर 1234 जिल्ला तहसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। साथै बाढ़ी र पहिरोको जोखिम बढ़न सक्ने भएकाले यात्रा गर्नुअघि सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। लुम्बिनी प्रदेश सरकारले 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार भएको कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापक गरी 105 जनालाई सम्मान गरिएको हो। कार्यक्रममा स्वर्ण पदक विजेतालाई जनै 11,000, रजतलाई 9,000 तथा कास्य पदक विजेतालाई 6,000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई सम्मान पत्र, खादा र अबीर समेत प्रदान गरिएको परिषदले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले खेलाड़ीको मनोबल उच्च बनाउन प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण राज गौतमले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिइने बताउनुभयो। लुम्बिनी प्रदेशले 16 राष्ट्रपति रनिङ शील्डमा 12 स्वर्ण, 15 रजत र 18 काँस्यसहित समग्रमा तेस्रो स्थान हासिल गरेको थियो। र फिफा विश्वकप फुटबल अन्तर्गत आइतबार बिहान 2 क्वार्टर फाइनल खेल हुँदैछन्। पहिलो खेलमा बिहान 3:15 नर्वे र इंग्ल्याण्ड आमने सामने हुँदैछन् भने दोस्रो खेलमा बिहान 7:15 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड भेट्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने इंग्ल्याण्ड लगातार तेस्रो पटक अन्तिम 8 स्थान बनाउन सफल भएको छ। नर्वेका एर्लिङ हालेन्डले यस विश्वकपमा 7 गोल गरिसकेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङटम उत्कृष्ट लयमा छन्। यता साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनल प्रवेशका लागि स्विजरल्याण्डको चुनौती सामना गर्नेछ। यसअघि गैराती सम्पन्न क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई पराजित गर्दै सेमी फाइनलको स्थान तय गरेको छ। अर्को खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै अन्तिम 4 स्थान सुरक्षित गरेको छ। अब सेमी फाइनलमा स्पेन र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। रेडियो लुम्बिनीबाट साँझ 7 हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक। गणेश नेपालीको शव शिक्षण अस्पतालको फोरेन्सिक विभागमा सारियो, न्यायको माग गर्दै आफन्तजन प्रदर्शनमा। 2 दशकदेखि बन्द रहेको बुटोल धागो कारखाना पुनः सञ्चालनको तयारी, डीडीएको काम शुरू। सुकुम्बासी बसिरहेको किर्तिपुर होल्डिङ सेन्टर डुबानमा 65 सुकुम्बासी परिवार भक्तपुरको खरीपाटी सारिँदै। दाउनेमा घट्यो शास्ति, नारायणघाट बुटोल सड़कमा यात्रा सहज बन्दै। शिवनगर सामुदायिक वनमा 100 भन्दा बढ़ी गुलमोहरका बिरूवा रोपिए। लुम्बिनी सहित विभिन्न स्थानमा शनिबार राति र आइतबार बिहान भारी वर्षाको सम्भावना। राष्ट्रपति रनिङ शील्डका पदक विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान। र फिफा विश्वकप फुटबल 2026 आइतबार बिहान 2 क्वार्टर फाइनल खेल हुँदै। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9874242870।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9742969228।
2: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
12: ए धन्त धन्त,
13: होइन के भयो बाबु?
14: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
13: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
15: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: आयो
12: उत्सव को पर्व
16: एसआर गिब्सन क्यानन ब्रांड को 5 नंबर प्रदेश को रिजनल अथोराइज डिस्ट्रीब्यूटर
12: ईसीएससी ग्रुप कंप्यूटर सर्विस सेंटर
16: कृषि विकास बैंक को गल्ली भिलन चौक देखि 50 मीटर पूर्व अपने भवन में
12: फोन नंबर 071-542-6599
17: साउजी क्यूआर भयो
18: ए भगनुस् त मेसेज आएको छैन
19: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
11: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
10: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
14: नेटवर्क द्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज, गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न, बजारमा कृत्रिम अभाव सृजना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते।
2: जीप दुर्घटना भएर तीन जनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने, नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष, बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी तर सुकुम्बासीको विरोध,
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: र हर्मुज जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी, फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर तीनजनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौं। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
5: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
6: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्कर रोकिनु पर्यो अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
5: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले पुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएनसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
3: बर्खाको कारणले गर्दाखेरि कृषिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ सिनहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेछ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
5: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरास्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबारी, बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ

0: जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालान्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
2: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
8: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ, रिसर्चहरूले पनि के देखाएको छ भन्दा, महिलाहरू भन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने, महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन, साथीहरू बनाइहाल्ने, बढी

0: जस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने, हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो, त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
1: हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
0: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढ़ेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठूल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर?
3: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु।
2: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-64 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
7: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं।
3: थिएटरमा भनेस त सुरुमा त हो त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ। त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
2: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै संघर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
3: थिएटर त म कसैलाई पनि नभनिकनै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास।
2: त्यो चाहिँ त्यसो चाहिँ किन गर्नु पर्यो?
3: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो, मैले थुप्रैवटा सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भन्नु लारे, अब म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्ने कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दिनँ भने।
2: के काम गर्नुभयो पैसाभन्दा अगाडि? थिएटरमा आउनुभन्दा
3: मैले त ट्युसन पढाउनुदेखि लिएर, स्कुल पढाउनुदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानैदेखि काम गर्छु,
2: रुचि लागेन त्यो काममा।
3: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने होइन, छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्म।
2: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
3: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या? त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। अझै अब हाम्रै कुरा गर्दै गर्दा, ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै, ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने, 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु। मान्छे त 16 वर्षमा त त्यस्तै उस्तै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन,
2: सरकारी जागिरमा
3: भइसक्छ नि त। भनेको त्यति लामो समयसम्म पनि तपाईँ संघर्ष गर्नुपर्छ, अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न, अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 मात्रै यहाँ अडिरहेछौँ, टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ, अनि त्यो सङ्घर्ष धेरैले झेल्नै सक्नुहुन्न क्या। अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ।
2: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद। एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त। यति नै आउँछ
3: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ, तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौं लाग्छ क्या। अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भनिन्छ नि, तर त्यो त्यो त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या, खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ।
2: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन, थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन। तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको, त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई, तपाईँको सुरुवाती त्यो संघर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न, कस्तो हुँदो रहेछ, कस्तो लाग्यो त्यहाँ गइसकेपछि, कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ?
3: म त खासमा त अहिले पनि केही मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि,
2: रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो।
3: अहिले थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन, थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन। जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या, जस्तै
2: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्छ हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त।
3: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन. त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या. जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूले उहाँहरूलाई पनि थाहा होला. तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई. किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन. भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन. त्यो कोर्स हाम्रो क्लास सक्यो, क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या. रेगुलर हामी 7:30-5:00 हामी थिएटरमै बस्ने हो क्या. त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने. अब दाई दिदीहरू को हुनुहुन्छ होइन, को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के. त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन, त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या. त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको. अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ. तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ. तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गर्नु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो, 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि, गर्नु नि पर्छ. त्यो उसको काम हो नि त, उसले गर्छ होइन. तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि, थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या. थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो, डिरेक्टरले यस्तो यस्तो भन्यो, तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
10: अवसरको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन,
3: लाइभ नै हो.
2: बझाङको केदारचुङ गाउँपालिका 7 सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ. प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो. पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन. अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ. 3 दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु, 1 उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ. आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्. नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ. गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ. बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ. तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ. बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ. नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ. बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ. र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ. फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदैछन्. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
4: को हो यो?
5: हामी
2: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
5: सुन्न नबिर्सनुस् है,
2: हरेक दिन बिहान 6 बजे र बेलुका

0: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्वास्थ्यमा बटवल,
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि नीतिका कुरा,
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
10: ए,
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए,
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू,
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
12: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
12: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
15: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन हो।
18: किन आँखा मिचेको मिचेको गरेको
19: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
18: धेरै समय मोबाइल चलाइसी क्या हो
19: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
18: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
19: ए त्यसो भए जोगिन के गर्ने त?
18: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
19: बुझे।
18: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
15: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
19: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
23: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
24: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
26: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
26: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
27: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
28: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: रमिला तिमीले के भन्न खोजेको हो, के हो भन, धक्नमा नि भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
10: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
9: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
10: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
10: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
9: हजुर।
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
9: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 हिटौजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
13: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
12: अब त म त बचेँ भनेछ नि।
13: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए, इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए, जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
15: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
16: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
15: चलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
16: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
15: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
16: सुक्खा याम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
15: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
16: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
15: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
16: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौ।
15: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
16: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
17: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
18: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ?
18: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
21: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
22: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
23: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
24: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
25: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
24: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
25: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
24: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
25: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
24: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिन
25: दिनु परेर भाइ? त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
24: ए त्यस्तो पो हो भाइ।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
2: सीसीटी कलेज को नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-70-85-188 9875-70-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
3: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
4: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
5: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
6: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
7: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
9: उत्सवको पर्व
10: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
9: केसीएसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
10: कृषि विकास बैङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
9: फोन नम्बर 071-542-6999 541-6999
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: होइन के खुसीको खबर हो दाजु
11: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
12: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
13: सौजी क्युआर भयो
14: है ए बोल्नुस् त मेसेज आएको छैन
15: घरी एसएमएस आएन

0: घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
6: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
11: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026-35111 र 98026-21354
12: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
13: हाम्रा सेवाहरू
12: जनरल फिजिसियन
13: स्त्री तथा प्रसुति
12: बाल रोग
13: छाला तथा यौन रोग
12: हार जोड्ने नसा तथा बाथ रोग
13: टाउको तथा मनोरोग
12: नाक कान घाँटी
13: जनरल सर्जरी
12: भिडियो एक्सरे
13: डिजिटल एक्सरे
12: ईसीजी
13: डेन्टल तथा प्याथोलोजी
12: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
14: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-5628-832 मोबाइल
16: 98570-21835 भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
17: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
17: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
16: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
17: सम्पर्क 9857016604, 9847078505 र 071514029।
16: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
18: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या?
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
26: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
27: प्राविधिक शिक्षा किन पढ्ने,
26: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
27: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
26: सजिलै आय आर्जन गर्न सकिने,
27: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
26: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
27: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
26: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
27: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
26: मोबाइल 9857028815, 9857033813, 9847088377 र 9648581148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
28: सिकल सेल रोगको एक जानकारी।
26: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ, तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
26: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
1: जन्डिस हुने,
26: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
26: पक्षीघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
26: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
26: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
26: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
26: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
26: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
26: सिकलसेल रोगको रोकथाम:
1: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
26: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
26: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: स्वास्थ्यमा बुटवल:
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन्न त
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र?
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
17: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: झाडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने बस्छु त्यही भए म बेस्तरी खुसी म त अहिले त अब त म त बचेँ भनेछ नि म
7: सुमै सुधारे रामराजीपुर कलेपुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
10: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ
12: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
11: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौं
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौं बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
11: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौं
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
11: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
12: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
11: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
12: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौँ
11: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
12: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही
13: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
14: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
13: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: हाम्रो संस्कृति नारीहरूलाई केन्द्रमा राखेर बनाइएको संस्कृति हो। ठीकसँग यो संस्कृतिलाई बुझ्ने हो, विश्लेषण गर्ने हो भने हामीलाई के थाहा हुन्छ त भन्दा यो संस्कृति चाहिँ नारीको वरिपरि निर्मित छ, नारीको वरिपरि घुम्छ। नारीलाई केन्द्रमा राखेर जीवनका हरेक क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ। यो संस्कृतिको सबभन्दा रमाइलो र महत्वपूर्ण पाठ हो। त्यसो त स्त्री ऊर्जा जुन छ, नारी ऊर्जा, तर यस्तो विराट ऊर्जा हो नि, त्यो अरू बेला निष्क्रिय रहन्छ। निष्क्रिय भनेको त्यो ऊर्जा मात्र प्रेममा रहन्छ, आमाको रूपमा, पत्नीको रूपमा रहन्छ, त्यो ऊर्जा परिवारको एउटा सदस्यको रूपमा रहन्छ। नारी आमा, पत्नी, दिदी, बहिनी, भाउजू इत्यादि परिवारको सदस्यको रूपमा रहन्छन्। तर जब आवश्यकता पर्छ, समाजलाई त्यसको आवश्यकता पर्छ, परिवारलाई आवश्यकता पर्छ, त्यतिखेर त्यो प्रेमको ऊर्जा कसरी एउटा विराट आग्नेय ऊर्जा बन्न सक्छ, चण्डी जस्तो ऊर्जा बन्न सक्छ, त्यो कथाको प्रारम्भ ऋषि पञ्चमीबाट हुन्छ। यो दुर्गा सप्तशतीमा हामी जे पढ्छौ नि, त्यसको प्रारम्भिक बिन्दु चाहिँ यो आजको दिन हो। एकपटक के भयो भने देवताहरूलाई महिषासुर लगायतका असुरहरूले उनको राज्यमा दखल पुर्याए, उनलाई राज्यबाट च्युत गरे र पूरै देवताहरूको शक्ति क्षीण भयो। देवताहरूको शक्ति क्षीण भएपछि के गर्ने त भन्दा देवताहरूको केही पनि उपाय लागेन। यो पुरुषको शक्ति क्षीण हुन्छ, कति दिन राज्य गरेर बस्छन् पुरुषहरू, कति दिनसम्म सबभन्दा मुख्य भूमिका पुरुषले निर्वाह गर्लान् र पुरुषहरूको शक्तिको सिमाना छ। र त्यस दिन यी देवताहरूलाई कसैले भन्छ कि तिमीले यो महिषासुरको र यी असुरहरूको हत्या गर्ने काम छ, यिनीहरूबाट राज्यलाई बचाउने काम, पृथ्वीलाई बचाउने जुन काम छ, आफ्नो क्षेत्रलाई बचाउने काम छ, त्यो काम चाहिँ तिमीबाट हुँदैन, तिमीले देवीलाई आह्वान गर्नुपर्छ। भनेको अब तिमीले निष्क्रिय रहेका नारी शक्तिहरूलाई सक्रिय गर्न थाल। अब हिजो अस्तिसम्म जो नारी शक्ति आमा, पत्नी, दिदी, बहिनी बनेका थिए, भोजन खिलाउँथे, प्रेम दिन्थे, बस तिनलाई अब अगाडि लिएर आऊ। त्यो अगाडि जब नारी शक्ति आउँछ के गर्छन् त देवताहरूले देवी माताको प्रार्थना गर्छन्, प्रार्थना गरेर उसलाई प्रकट गर्छन्। प्रकट गरेपछि ती देवीले के भन्छन् भने तिमीले जे भन्छौ त्यो म गर्छु, म सब कुरा गर्न सक्छु, म नारी हुँ, म माता हुँ, म जगतजननी हुँ, म सबै कुरो गर्न सक्छु, तर तिम्रो शक्ति मलाई चाहिन्छ। अब म मेरो शक्ति मात्रै प्रयोग गरेर गर्दिन, किनभने म त आमा हुँ, मसँग त हातमा अरू कुनै हतियार पनि छैन, केही पनि छैन। त कथा आउँछ कि यिनलाई फलानो देवताले यो अस्त्र दियो, फलानोले यो शस्त्र दियो, कसैले खड्ग दिए, कसैले पास दिए, कसैले त्रिशूल दिए, कसैले धनु दिए, कसैले बाण दिए, कसैले खड्वाङ दिए, त धेरै कुराहरू चाहिने सबै कुराहरू फेरि यी पुरुषहरूले प्रदान गरे, सबैले प्रदान गरे। प्रदान गरेपछि यिनले अब बस बाहिर निस्किन्, जुन संरक्षित ऊर्जा हो, स्त्री ऊर्जा संरक्षित ऊर्जा हो, नारीको ऊर्जा परेको बेलामा बाहिर आएपछि सब पुरुषहरूको पछाडिबाट सबै सहयोग प्राप्त भयो। त्यसपछि यिनी महिषासुरसँग लडिन्। कुनै पनि महिला एकैचोटि ती उग्रचण्डी भएर, रणचण्डी भएर, एकैचोटि दुर्गा माता भएर महिषासुर, शुम्भ निशुम्भ, चण्डमुण्डको वध गर्न सक्दैन। तिनलाई सबलीकरण, एम्पावरमेन्ट, घर घरमा महिलाको सबलीकरण, घर घरमा नारीहरूको, महिलाहरूको कुरा सुन्ने र यिनले के गर्न सक्छन्, यिनको क्षमताको विकास कसरी गर्न सक्छौ हामी कसरी यिनको जीवनमा मूल्य अभिवृद्धि गर्न सक्छौ यिनलाई एकदमै बलवान कसरी बनाउन सक्छौ यिनलाई शारीरिक रूपमा मानसिक रूपमा भावनात्मक रूपमा बौद्धिक रूपमा राजनीतिक रूपमा सामाजिक रूपमा आध्यात्मिक रूपमा हामी अगाडि कसरी लैजान सक्छौ त्यो नलगिकन दुर्गा बन्न सक्दैन नि नि हेर्नुहोस् त कस्तो मिठो कथा छ कि ती आमा दुर्गा बनेर आइन अब जसले आफ्नो परिवारको रक्षा गर्थिन् त्यो परिवारलाई चुनौती दिने व्यक्तिहरूको हत्यासम्म गर्न सक्ने भइन् नि सबलाई एकैचोटि संहार गर्न सक्ने भइन् त यी दुर्गा माता हरेक घर घरमा हुर्किनुपर्छ र जुन शक्तिहरूसँग लडिन् देवी माताले दुर्गा माताले ती शक्तिहरू व्यक्तिभित्र हुन्छन् व्यक्ति बाहिरका शक्ति होइन त्यो महिष नाम गरेको अहंकार इत्यादि त्यसको त बिस्तारै आउँछ कथा अगाडि हामी नवरात्रको कथा गर्दाखेरि त्यस विषयमा कुरा गर्दा यो प्रसंग उठाउला तर अहिले ऋषि पञ्चमी के हो त भन्दा जब नारीहरूलाई नारीहरूको उत्थानमा काम गर्नुपर्छ नारीहरूले आफ्नो क्षमताको अभिवर्धन गर्न खोज्छन् र पुरुषहरूलाई जब थाहा हुन्छ कि यो त सबभन्दा विराट शक्ति हुन् र यी शक्तिलाई निरन्तर बढाएको बढाई गर्नुपर्छ 23 दिन ऋषि पञ्चमी प्रारम्भ हुन्छ ऋषि पञ्चमी के हो त ऋषि भनेको को व्यक्ति हो जो धेरै परको देख्छ जसले उज्यालो देखेको छ जीवनको जसले लक्ष्य दिन सक्छ त्यो जीवनको उज्यालो पाटो त्यो महा आँखा त्यो यस्तो आँखा त्यो विहङ्गम दृष्टि जसले सबैलाई वारपार देख्न सक्छ त्यस्तो व्यक्ति कहाँ जाऊ तिमी त्यो व्यक्तिबाट ज्ञान लेऊ अब ज्ञानले मात्रै तिमीलाई सबलीकरण गर्न सक्छ नलेजले मात्रै एम्पावर गर्न सक्छ त ऋषि कहाँ जाने प्रणाली हो यो ऋषि कहाँ जाने त्यसपछि जुन शक्ति केन्द्र छन् देवी देवताहरू तिनलाई आह्वान गर्ने बेला हो अब नारीहरू बलवान हुने बेला हो यो र ती ऋषि जो पनि हुन सक्छन् ऋषि ऋषि नै हो न महिला न पुरुष जो पनि हुन्छ र हरेक ऋषि हरेक गुरु अर्ध नारीश्वर हुन्छ हरेक गुरुमा हरेक ऋषिमा त्यो पुरुष ऊर्जा र स्त्री ऊर्जा दुइटै हुन्छ दुइटै ऊर्जाको संयोजन नभइकन कोही पनि व्यक्ति न गुरु बन्छ न ऋषि बन्छ अब ऋषि पञ्चमीमा तपाईँ जानुभयो र ती ऋषिबाट मार्ग निर्देशन लिनुभयो पुरै देख्नुको बाटो कहाँ पुग्नुपर्ने हो र कसरी हिँड्ने के कस्तो प्रकारको शक्ति चाहिन्छ कस्तो ऊर्जा चाहिन्छ त्यो पुरै ऋषि पञ्चमीको ज्ञान हो र ऋषि पञ्चमीमा धेरै प्रकारका अनुष्ठानहरू छन् त्यसमध्ये एउटा महत्वपूर्ण अनुष्ठान चाहिँ त्यो महिलाहरूलाई हरेक काम बिस्तारै गर्न सिकाउने हो त्यसमध्ये एउटा आउँछ नि कि त्यो पाइला गन्ने भन्छौँ हामी सानोमा हामी त्यसलाई पाइला गन्ने भन्थ्यौँ बिस्तारै बिस्तारै उठेर बिस्तारै बिस्तारै हिँड्ने अभ्यास त्यो चाहिँ ध्यानको अभ्यास हो ध्यानभन्दा ठूलो सबलीकरण केही पनि छैन जुन नारीले ध्यान गर्छिन् नि ती नारीले आफूभित्र रहेको दुर्गा तत्त्वलाई चिन्नेछिन् र त्यो दुर्गा तत्त्व अत्यन्तै व्यवहारिक तत्त्व हो त्यो आमा पनि बन्न सक्ने रणचण्डी पनि बन्न सक्ने दुइटै महाक्षमता भएको तत्त्व हो त्यो वात्सल्य र प्रेमकी प्रतिमूर्ति पनि र पर्यो भने महाकालीको प्रतिमूर्ति पनि हो त्यो ध्यानले यी दुवै क्षमतालाई जगाउँछ त्यो ध्यान सिकाउँछन् ऋषि पञ्चमीको अन्तमा सिकाउनु पर्ने ध्यान हो ध्यान सिकाएर छोडिदिउँ त्यसपछि हेरौँ कि हाम्रा यी आमा दिदी बहिनीहरूको कस्तो प्रकारको प्रगति हुन्छ ध्यानले व्यक्तिलाई भित्रबाट सबल बनाउँछ बाहिरबाट गर्ने सबलीकरण पनि हामीलाई चाहिन्छ आर्थिक भौतिक सामाजिक राजनीतिक अरू जति प्रकारले हामी सबलीकरण गर्न सक्छौ नारीहरूको ती सबलीकरण गरौं तर भित्रबाट ऊर्जा जगाउन त भित्रबाट आफूलाई चिन्न त बिना ध्यान कुनै मार्ग छैन कुनै उपाय छैन त्यसकारणले यो ध्यान सिक्ने दिन हो आज र त्यो ध्यानबाट त्यो ज्ञानबाट म अब मेरो एउटा नयाँ भविष्य कोर्छु मेरो एउटा नयाँ भाग्य कोर्छु भनेर हरेक नारीले संकल्प गर्ने दिन हो यही ऋषि पञ्चमीकै एउटा अनुसङ्ग छ जब हामी के गर्छौं भने आफ्नो पापको प्रायश्चित गर्छ। पापको प्रायश्चित गर्नु भनेको के हो? विशाल इसाई सन्त सेन्ट फ्रान्सिस अफ असिसीको एउटा पुस्तक छ, कन्फेसन्स अफ अ क्रिश्चियन सेन्ट, उनी के भन्छन् भने नि आफ्ना गल्तीहरूलाई महसुस गर्नु नै पापबाट बाहिर निस्किनु हो। अहिले मनोविज्ञानले पनि यही भन्छ, मैले गरेका गल्तीहरू एकपटक बसेर बोध गरे, महसुस गरे भने त्यो गल्तीको नराम्रो प्रभावबाट म बाहिर निस्किन्छु। अब मैले सालभरि जे पनि गरेँ होला त्यसलाई एकपटक सम्झ्यो, जुन कुरालाई म पाप भन्छु या मेरो समाजले पाप भन्छ त्यो जेसुकै हुन्, तिनलाई एकपटक सम्झ्यौँ र मेरो सबै पापहरू गए भनौँ अब, किनभने पाप भनेको के हो? भारी बोझ, त्यो टाउकोमा धेरै ठुलो ढुङ्गा राखेँ जस्तो, त्यो ढुङ्गा फाल्दे मैले, अब प्रायश्चित गरेँ, अब ढुङ्गा फाले, ऋषिबाट पाउने महाज्ञान मेरो अगाडि आयो, लक्ष्य आयो, ऋषिले लक्ष्य दिन्छन् र लक्ष्यसम्म पुग्नका लागि ऋषिले ध्यान सिकाइदिन्छन् र प्रायश्चितको अग्निले आफ्ना सारा नराम्रा कर्महरूलाई मैले जलाएर खरानी बनाए भने मेरो जीवनमा बाधा व्यवधान चाहिँ के रहला त? अब अत्यन्तै समुज्ज्वल नारी, एउटा यस्तो एउटा यस्तै नारी जो हरेक कर्मलाई बडो कुशलतापूर्वक र दिव्यतापूर्वक सम्पन्न गर्न सक्छिन्, त्यस्तो नारीको परिकल्पना ऋषि पञ्चमीको परिकल्पना हो। यहाँहरू सबैमा ऋषि पञ्चमीको हार्दिक मंगलमय शुभकामना।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहीँ एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लु दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी के भने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा चन्दा भुसालको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। गणेश नेपालीको सब शिक्षण अस्पतालको फरेन्सिक विभागमा सारियो, न्यायको माग गर्दै आफन्तजन प्रदर्शनमा। दुई दशकदेखि बन्द रहेको बुटोल धागो कारखाना पुनः सञ्चालनको तयारी, डीडीएको काम शुरू। सुकुम्बासी बसिरहेको किर्तिपुर होल्डिङ सेन्टर डुवानमा 65 सुकुम्बासी परिवार भक्तपुरको खरीपाटी सारिँदै। दाउन्नेमा घट्यो शास्ति, नारायणघाट बुटोल सड़क यात्रामा सहज, शिवनगर सामुदायिक वनमा 100 भन्दा बढ़ी गुल मोहरका बिरूवा रोपिए, बाणगंगा नदीमा फँसेका 7 युवाको सकुशल उद्धार। लुम्बिनी सहित विभिन्न स्थानमा शनिबार राति र आइतबार बिहान भारी वर्षाको सम्भावना, राष्ट्रपति रनिङ शील्डका पदक विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान। र फिफा विश्वकप फुटबल 2026 मा आइतबार बिहान 2 क्वार्टर फाइनल खेल हुँदै

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब समाचार विस्तारमा। काठमाण्डुमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्। वीर अस्पतालमा राखिएको मृतकको शव अहिले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागमा सारिएको छ। वीर अस्पतालमा शव लामो समय सुरक्षित राख्ने सुविधा नभएकोले प्रहरीको समन्वयमा शव स्थानान्तरण गरिएको अस्पताल स्रोतले जनाएको छ। परिवारले शिक्षा स्वास्थ्य भरण पोषणको सुनिश्चितता तथा उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेको बताइएको छ। यसैबीच नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र न्यायको माग गर्दै आफन्त समर्थक तथा विभिन्न संघ संस्थाले वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग धकेला धकेल समेत भएको थियो। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। सरकारले दुई दशकदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कारखानाको सम्पत्ति तथा दायित्वको मूल्यांकन डीडीए शुरू गर्दै सञ्चालनको मोडालिटी तय गर्ने प्रक्रिया अघि बढ़ाएको हो। यसका लागि अर्थ मन्त्रालयका कृष्ण कुमार भट्टराईको नेतृत्वमा 5 सदस्यीय प्राविधिक टोलीले स्थलगत अध्ययन गरिरहेको छ। टोलीले कारखानाका भवन मेसिन उत्पादन क्षमता बजार सम्भावना र आवश्यक लगानी अध्ययन गरिरहेको हो। अध्ययन प्रतिवेदनका आधारमा उद्योग सञ्चालनको मोडालिटी तय गरिने जनाइएको छ। 2048 सालदेखि उत्पादन शुरू गरेको कारखाना व्यवस्थापन समस्या राजनैतिक हस्तक्षेप र कर्मचारी विवादका कारण 2064 फागुनदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ। हाल कारखानाका अधिकांश मेसिन खिया लागेर जीर्ण अवस्थामा पुगेका छन् भने भवन समेत मर्मतको अभावमा क्षतिग्रस्त बनेका छन्। उद्योग पुनः सञ्चालन भए रोजगारी सृजना कपास खेती तथा स्वदेशी कपड़ा उद्योगको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सरकारले बुटवलमा धागो र हेटौडामा कपड़ा उत्पादन गरी प्रारम्भिक चरणमा सरकारी कर्मचारीका पोशाक स्वदेशमै उत्पादन गर्ने योजना बनाएको छ। अविरल वर्षाले काठमाडौँ स्थित किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधा स्वामी होल्डिङ सेन्टर